8 खर्ब 55 अर्ब 17 करोड रूपियाँ नजिक पुगेको छ। यसबीच बेरुजु नियन्त्रणलाई कार्य सम्पादन मूल्याङ्कनसँग जोड्दै नागरिक निगरानी र उत्तरदायी प्रणाली सुदृढ गर्न आवश्यक रहेको महालेखा परीक्षक तोयम रायले बताउनु भएको छ। यस्तै दिपेन्द्र बहादुर छेत्रीले कागजी पूर्णताका कारण हुने बेरुजु प्राविधिक प्रकृतिको भए पनि नियतपूर्वक गरिएको अनियमितता भने गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। यता डाक्टर चन्द्रमणि अधिकारीले बेरुजु बढ़नुका प्रमुख कारण कानूनको जनाजान उल्लंघन, कानूनी ज्ञानको अभाव तथा कानूनमै रहेको अस्पष्ट व्यवस्था रहेको बताउनु भएको छ। बेरुजु नियन्त्रणमा चुनौती, कमजोर वित्तीय अनुशासनको परिणाम शीर्षकमा गोर्खापत्रमा खबर छ।

0: यो नयाँ वर्षको अवसरमा सेनसेनका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। समस्याग्रस्त सहकारीका बचत खर्चलाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार 378 जना पीड़ितलाई 13,79,216 रूपियाँ फिर्ता गरेको छ। पहिलो चरणमा 10,000 बचत रहेका बचतकर्तालाई उल्लेखित रकम फिर्ता गरेर समितिले बचत फिर्ता शुरू गरेको हो।
3: मेडिकल व्यवसाय एवं नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईलाई प्रहरले नियन्त्रणमा लिएको छ। अफवाह फैलाएको आरोपमा उनलाई सोमबार राति ब्रिगन्जको एक होटलबाट नियन्त्रणमा लिइएको हो।
2: विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा आइतबार बिहान पुनः एकपटक नेपाली सुरक्षाकर्मीको बहादुरीको नयाँ अध्याय लेखिएको छ। सशस्त्र प्रहरी बलको इतिहासमै पहिलो पटक दुई महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्।
3: नेपालका लोपोन्मुख फिरन्ते समुदायमा पर्ने राउटे समुदाय पहिलो पटक औपचारिक कार्यक्रमका लागि पूर्वी नेपाल पुगेपछि मोरङ मिक्लाजुङ यति बेला असामान्य रूपमा चर्चामा छ। कर्णालीका जंगल क्षेत्रमा परम्परागत घुमन्ते जीवन बिताउँदै आएका राउटेहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलाले एकातिर स्थानीय आर्थिक गतिविधिमा उत्साह थपेको छ भने अर्कोतर्फ मानवीय मर्यादा, गोपनीयता र सांस्कृतिक संवेदनशीलतामाथि बहस भइरहेको छ।
2: दैलेखको भैरवी गाउँपालिका एक स्थित जल जले क्षेत्रमा पहिचान गरिएको प्राकृतिक ग्यास परियोजना दोस्रो चरणको अन्वेषण कार्य अघि बढ़न नसक्दा अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले उल्लेख्य परिमाणमा प्राकृतिक ग्यासको सम्भावना उल्याएपछि एक समय राष्ट्रिय प्राथमिकतामा परेको उक्त परियोजना पछिल्लो समय प्रगति हुन नसक्दा अलमलमा परेको हो।
3: काठमाडौँ सहित देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोग विरूद्ध मोरङका भूमिहीन सुकुम्बासीहरू आन्दोलनमा उत्रिएका छन्।
2: चालू आर्थिक वर्ष 82-83 सकिन अब दुई महिना मात्र बाँकी रहँदा सरकारको आय व्यय सन्तुलन झन दबावमा परेको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको वैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार सरकारले राजस्व अनुदान र ऋण मार्फत कुल 10 खर्ब 12 अर्ब 5 करोड़ रूपियाँ भन्दा बढ़ी आमदानी गरेको भए पनि सोही अवधिमा खर्च भने 11 खर्ब 73 अर्ब 52 करोड़ रूपियाँ नागेको छ। यसले सरकारी कोषमा 1 खर्ब 61 अर्ब रूपियाँ भन्दा बढ़ी को भार परेको छ। सरकारी चालू आर्थिक वर्षका लागि 19 खर्ब भन्दा बढ़ीको बजेट ल्याउँदा 4 खर्ब 30 अर्ब रूपियाँ घाटा हुने अनुमान सहित 15 खर्ब भन्दा बढ़ी आमदानीको लक्ष्य राखेको थियो।
3: अब शेयर बजार पछिल्लो समय पुँजी बजारका लगानीकर्ताको बजार प्रति उत्साह घट्दै गएको देखिन्छ। सम्पत्ति शुद्धिकरण सम्बन्धीको छानबिनका विषयमा प्राय पुँजी बजारसँग जोड़िनु र सूचीकृत कम्पनीहरूमा यसको प्रत्यक्ष असर देखिनुले लगानीकर्ता निराश बनेका छन्।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्।
3: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। संयुक्त अरब इमिरेट्स युएईको एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि पश्चिम एसियामा तनाव बढ़ेको छ। युएईले आतंकवादी हमला भन्दै घटनाको निन्दा गरेको छ। आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आग लागि भएको थियो। यद्यपि कुनै मानवीय क्षति वा रेडियोथर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन्। यो घटना अमेरिका र इरान दुवैले पुनै युद्धका लागि तयार रहेको संकेत दिइरहेका बेला भएको हो।
6: अब खेल र खेलाड़ीका खबर। स्पिनरद्वय सन्दीप लामिछाने र ललित नारायण राजवंशी चम्केपछि नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लीग दुईमा स्कटल्याण्डलाई सजिलै 6 विकेटले हराएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड 39.1 ओभरमा 194 रनमै अल आउट भयो। नेपालले सामान्य लक्ष्य 38.1 ओभरमा 4 विकेटको क्षतिमा 179 रन बनाएर जित हासिल गरेको हो। यस्तै स्पिनर सन्दीप लामिछानेले 8 विकेट स्पिनर दुईजना सन्दीप लामिछाने र राजवंशी मिलेर 8 विकेट निकालेपछि स्कटल्याण्डको पाली धराशयी बनेको थियो। ललितले 4 र सन्दीपले 3 विकेट लिए। यसैबीच सन्दीपले ब्रेन्डन म्याकमुलनलाई क्याच आउट गराएर 150 ओडीआई विकेट समेत पूरा गरेका छन्, जो 73 खेलमा 150 विकेट लिएका हुन्।
5: अब कला तथा मनोरञ्जन। नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित हुनुभएको छ। आइतबार काठमाडौँमा सम्पन्न संघको 21 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केसीले 216 मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो।
6: अब विचार विश्लेषण। अब भन्नुपर्छ आत्मनिर्भर अर्थतन्त्र शीर्षकमा माधव ढकालले आजको नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालको विकासको संकट पैसाको अभाव होइन, संस्थागत क्षमताको अभाव हो। सरकारसँग स्रोत छ तर पुँजीगत खर्चको कार्यक्षमता कमजोर छ। बैंकहरूसँग निक्षेप छ तर उत्पादनशील क्षेत्रमा प्रवाह सीमित छ। निजी क्षेत्रमा आत्मविश्वास पनि बलियो छैन। विदेशी मुद्रा त छ तर औद्योगिक रूपान्तरण छैन। विदेशी मुद्रा मानव पुँजी श्रम शक्ति प्राकृतिक स्रोत भू रणनीतिक अवस्थिति र सामाजिक ऊर्जालाई उत्पादनशील राष्ट्रिय शक्तिमा रूपान्तरण गर्न सके। नेपाल सानो विप्रेषण निर्भर र आयातमुखी अर्थतन्त्रबाट ज्ञान ऊर्जा सेवा पर्यटन र नवप्रवर्तनमा आधारित उदाउँदो अर्थतन्त्र बन्न सक्छ।
5: त्यस्तै प्रधानमन्त्रीले बोल्नुपर्छ कि पर्दैन शीर्षकमा कान्तिपुर दैनिकमा केशव दाहाल लेख्नुहुन्छ। यदि प्रधानमन्त्रीले नबोलेरै काम चलाउने हो भने नागरिक र सरकार बीचको सम्बन्ध बन्छ कसरी, आलोचना र समर्थनको सिलसिला स्थापित हुन्छ कसरी, जवाफदेहिता बढ्छ कसरी, सायद त्यसपछि सत्ता अनुमानमा चल्न थाल्छ।
6: काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले।
7: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
8: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
9: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो

0: संखुवा सभा 95.5 मेगा
1: पक्ष को तृतीय तिथि साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव, कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा,
2: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन, खानीमा तौलफुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव, एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीच सम्बन्ध सुधार,
1: ग्रे लिस्टमा अट्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षा को क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान,
2: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा, रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण,
1: र आईसीसी विश्वकप लीग दुईमा स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल पाँचौं स्थानमा उक्लियो। राष्ट्रिय महिला टोलीले मलेसियामा दुईवटा T20 आई खेल्ने, सूर्य नेपाल गल्फ टूर अन्तर्गत सातौं प्रतियोगिता आजबाट।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको सबैभन्दा शुरूमा समस्याग्रस्त सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न शुरू गरिएको प्रसंग।
2: समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो 378 जना पीड़ितलाई 13,79,216 रूपियाँ फिर्ता गरेको छ। पहिलो चरणमा 10,000 बचत रहेका बचतकर्तालाई उल्लेखनीय रूपमा रकम फिर्ता गरेर समितिले बचत फिर्ता शुरू गरेको हो। पहिलो दिन बचत फिर्ता पाउने सहकारीका बचतकर्ता मध्ये कान्तिपुर सहकारीका 215 जनालाई 9,98,716 रूपियाँ, पशुपति सहकारीका 7 जनालाई 41,465 रूपियाँ र शिवशिखर सहकारीका 156 जनालाई 3,68,035 रूपियाँ गरी करिब 14,00,000 रूपियाँ फिर्ता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्ली राज आचार्यले जानकारी दिनुभएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये प्राय साना बचतकर्ता छन्। तीमध्ये 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढ़ी बचत रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकृत गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समेत समितिले जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः फिर्ता गर्ने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले CIN-सँग बताउनुभयो।
4: समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। कान्तिपुर, पशुपति र शिवशिखर सहकारी तीनवटा सहकारीका ब्याङ्क भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर गरिन्छौँ।
1: प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दरफिट गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको हो। संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 बैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सोही दिन वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता सिलवालले दरपेट विरूद्धको निवेदन दिनुभयो। त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि उक्त विवाद हिजो कामु प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। रिट निवेदनलाई एक सातासम्म पनि इजलास पठाइएको छैन। उनीहरूका गुनासालाई समेत साथै राखेर मल्लले हिजो 1 बजेसम्म दर्ता गर्न र आज सुनवाईका निम्ति पेशी तोक्न 3 पृष्ठको आदेश दिनुभएको थियो। उक्त आदेश अवज्ञा गर्दै सर्वोच्च प्रशासनले ती निवेदनहरूलाई हिजो साँझसम्म पनि दर्ता गरेको छैन। यसबारेमा विभिन्न बहस हुन थालेको छ। संसदमा सांसदहरूले पनि कुरा उठाउन थालेका छन्। सीआईएनसँग कुराकानी गर्दै संविधानवेद डाक्टर विपिन अधिकारीले अहिले पछिल्लो समयमा न्याय क्षेत्रमा देखिएका विवाद र यस खालका गतिविधि सुहाउँदो नभएको टिप्पणी गर्नुभयो।
5: जसरी भए पनि सरकारको अनुकूल भइदिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला, स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दर्पितका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि न्यायिक प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि नेपालमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन।
1: संसदीय सुनवाई समितिले आज उजुरी खोलेर छलफल शुरू गर्ने कार्यसूची तय गरेकोले बुधबार प्रधान न्यायाधीशको सुनवाईको मिति तोक्ने सम्भावना छ। सोही दिन अनुमोदन भए राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई नियुक्ति दिँदै शपथ गराउनुहुनेछ। संसदको तयारीका बारेमा सीआईएमसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
6: 16 उजुरीहरू प्राप्त भएको छ समितिमा। समितिको बैठक बसेर उजुरीहरू खोल्ने, उजुरीहरू समितिका सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। अब समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। प्रस्तावित प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गर्दा उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले र उहाँले आफ्नो कार्य योजना प्रस्तुत गर्नुहुनेछ।
1: नेपाल बार एसोसिएशनको बैठक आकस्मिक रूपमा हिजो बोलाइएको थियो। न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र प्राकृतिक मात्र होइन, यो अभिलेखीकरण हुने, विस्मृतिमा नजाने, ऐतिहासिक भूल एवं प्रचलित कानून आकर्षित हुने घटना समेत भएको बारले टिप्पणी गरेको छ। हिजोको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले दिएको अभिव्यक्तिप्रति पनि बारले आपत्ति प्रकट गरेको छ।
2: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादामा रहेर सदनमा विरोध जनाउन आदेश गर्नुभएको छ। प्रचलित कानून, नियमावली र अभ्यासले समेत नदिएका विरोधका शैली सदनमा नदेखाउन पनि उहाँले निर्देशन दिनुभएको हो। श्रम संस्कृति पार्टीले हिजो प्रतिनिधि सभा बैठक कक्षमा प्ले कार्ड बोकेर प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो। सभामा निर्देशन दिँदै सभामुख अर्यालले भन्नुभयो, विरोध गर्ने विभिन्न शैली हुन्छन् तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गर्न आदेश गर्दछु। सदनमा पर्चा देखाएर विरोध गर्ने हाम्रा कानून, नियमावली र अभ्यासले दिएको छैन। हिजोको बैठकको आकस्मिक समय शुरू हुनासाथ श्रम संस्कृतिका सांसदहरूले रोस्टम अघि प्ले कार्ड देखाएर विरोध जनाएका थिए। यसैबीच प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल शुरू भएको छ। छलफलमा भाग लिँदै सांसदले कागजातमा समावेश गरिएका विषय उत्कृष्ट हुने तर कार्यान्वयनमा नहुने विगत देखिएको समस्या अब समाधान हुनुपर्नेमा जोड़ दिएका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले बनाएका योजना कार्यान्वयनका लागि निजामती क्षेत्रको भूमिका।
7: संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौं। संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौं। उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौं।
2: ग्रेड लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकारबीच विवाद। उपकुलपतिका लागि दरखास्त आह्वान लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
9: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
2: अँ, रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
8: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
10: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
9: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
10: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
9: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन, वन्यजन्तु, वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवाँ वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा छोटो सड़क सञ्जालबाट जोड़िए भारत, नेपाल र चीन शीर्षकमा खबर प्रकाशित छ। राष्ट्रिय गौरवको त्रिवेशीय लाइफ लाइन विराटनगर रानी संखुवा सभा किमाथाङका सड़क सञ्जालमा जोड़िएको छ। उत्तर दक्षिण कोशी आयोजना अन्तर्गत संखुवा सभाको खाँदबारीदेखि भोट खोला गाउँपालिकाको किमाथाङका सम्मको व्यापारिक मार्ग जोड़िएको हो। चीन, नेपाल, भारत जोड़ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारिक प्रयोगमा आउन अझै केही समय लाग्ने बताइएको छ। त्यस्तै बेरोजगार नियन्त्रणमा चुनौती, कमजोर र वित्तीय सुशासनको परिणाम शीर्षकमा अर्को खबर प्रकाशित छ। सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासन अभाव र जवाबदेहिताको संकटका बीचमा नेपालमा बेरोजगार निरन्तर उकालो लाग्दै गएको छ, जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। त्यस्तै भित्री पृष्ठमा राष्ट्रिय सभा युवाको अपेक्षा सम्बोधन गरियो शीर्षकमा खबर प्रकाशित छ भने उपकुलपतिका लागि दरखास्त आह्वान शीर्षकमा अर्को खबर छ। सरकारले विभिन्न छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अगाडि बढ़ाएको छ। ती प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले हिजो दरखास्त आह्वान गरेको हो। त्यस्तै विद्यालय शिक्षा क्षेत्र सुधारमा छलफल शीर्षकमा अर्को खबर प्रकाशित छ भने भित्रपृष्ठमा सीमामा कड़ाईले माछा व्यवसाय उत्साहित शीर्षकमा बमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ। सरकारले भारतसँगको सीमा नाकामा गरेको कड़ाईले नवलपुरका माछा व्यवसायीहरू उत्साहित बनेका छन्। त्यस्तै उद्योगमा चिनीको समस्या हुन सक्ने विषयमा पनि अर्को खबर प्रकाशित छ।
1: नागरिक दैनिकमा भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अपेर शीर्षकमा तपेन्द्र कार्कीले लेख्नु भएको खबर छ। अनुसन्धान सुस्त, 90 दिन थुनामा राख्ने प्रावधान प्रयोग हुन लागेको बारेमा उल्लेख गरिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको समाचारमा उल्लेख छ। अन्नपूर्ण पोस्ट दैनिकमा अमृत झा रिहाई प्रकरण परराष्ट्र मन्त्रालयले माग्यो माफी शीर्षकमा खबर छ। इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। झा अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सिर्जना भएको अन्यलप्रति क्षमा याचना गरेको हो। आर्थिक कारोबार दैनिकमा खानीमा तौलपुल नराख्ने उद्योगको अनुमति खारेज गर्नु महालेखा शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। महालेखा परीक्षकको कार्यालयले खानी क्षेत्रमा तौलपुल नराख्ने र जथाभावी उत्खनन गरेर राजस्व छल्ने खानी तथा उद्योग संचालकहरूलाई कार्यवाही गर्न सरकारलाई सुझाव दिएको हो। सरकारले बारम्बार सूचना प्रकाशित गर्दै तौलपुल लगायतका यथोचित यन्त्र खानी क्षेत्रमा राख्न आग्रह गरे पनि बारम्बार अटेरे गर्दै आएका उद्योगहरूको उत्खनन अनुमति पत्र सम्बन्धमा कानून बमोजिम कार्यवाही गर्नुपर्ने महालेखाको सुझाव रहेको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीको परिवारले खोले गुनासाका पोका शीर्षकमा नयाँ पत्रिका दैनिकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको छ अर्को खबर, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसलाको व्यवस्था गर्न सुझाव शीर्षक दिइएको छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, पूर्वाधार निर्माण तथा विकास आयोजना सम्बन्धी अदालतमा पर्ने मुद्दामा दुई महिनाभित्र फैसला गर्ने गरी कानूनी र संस्थागत व्यवस्था गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बनाएको अध्ययन समितिले सुझाव दिएको छ। 25 चैतमा मन्त्रालयका सचिव पारासोर ढुंगानाको संयोजकत्वमा बनाएको अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाव दिएको हो। मन्त्रालयले हिजो उक्त प्रतिवेदन सार्वजनिक गरेको छ। एउटा पक्षको तर्फबाट दुई घण्टाभन्दा बढ़ी बहस गर्न नपाउने, फैसलाको पूर्ण पाठ 21 कार्य दिनभित्र आउने व्यवस्था गर्नुपर्नेमा पनि जोड़ दिइएको छ। डलरको मूल्य नयाँ उचाइमा एक डलरको 154.46 रूपियाँसम्म पुगेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया पेसिफिक समूह एपीजेले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजीजेजी समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा पनि उल्लेख गरिएको छ। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, चिपुवामा विद्यालय शीर्षकमा सुदीप कैनी लेख्नुहुन्छ, विद्यालय शिक्षाको क्षेत्राधिकारका विषयमा संघीय र स्थानीय सरकार बीच फेरि विवाद देखिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिको सदस्यबाट सहयोगी र चन्दादातालाई हटाउने व्यवस्था गरेको छ। उक्त व्यवस्थामा असहमति जनाउँदै स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन्। संघ र स्थानीय सरकारको फरक फरक निर्णय र कानूनले दुविधामा परेको विद्यालयहरूको गुनासो छ। ओली र भण्डारी बीच सम्बन्ध सुधार शीर्षकमा गंगा विष्णु लेख्नुहुन्छ, हिमालयले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव गरेपछि भण्डारीको सदस्यता नवीकरण भएको हो। यो निर्णयसँगै भण्डारी र ओली बीच विगत लामो समयदेखि जारी द्वन्द पनि विराम लागेको कतिपय नेताहरूले नै बताउने गरेका छन्। सहकारी बचत फिर्ताको पहिलो दिनमा 378 जनाले पाएको बारेमा अर्को खबर पनि छापिएको छ भने सरकार विरूद्ध विपक्षीको मोर्चाबन्दी शीर्षकमा कुलचन्द्र नेउपानी र गंगा विसीले लेख्नु भएको खबर छ। विकास निर्माणका मात्रै मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण शीर्षकमा दुर्गा दुलाल र जयसिंह महराले लेख्नु भएको खबर पनि छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आजका लागि योजना बनाइएको सैन्य आक्रमण तत्कालका लागि रोकेको बताइएको छ। राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले गल्फ राष्ट्रहरूको आग्रहपछि तत्कालका लागि आक्रमण रोकिएको बताएका हुन्। अहिलेलाई गम्भीर वार्ता भइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा विश्वका नेताहरूले अनुरोध गरेपछि स्थगित गरिएको समेत बताउनु भएको हो। अमेरिका र इरान बीच बढ़दो तनावका बीच पाकिस्तानले कूटनीतिक सम्वादलाई थप तीव्र बनाएको छ। दुवै पक्षबाट कड़ा अभिव्यक्ति आइरहेका बेलामा वाशिङटनले अप्रेल 8 युद्धविरामपछि रोकिएको आक्रमण पुनः शुरू गर्न सक्ने संकेतहरू देखाएका छन्। यसैबीच पाकिस्तानका गृहमन्त्री तेहरान पुग्नु भएको खबरहरू बाहिरिएका छन्। इरानी राष्ट्रपति गृहमन्त्री सभामुखसँग भेटवार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र युद्ध रूस र युक्रेन बीच जारी युद्धका क्रममा पछिल्लो घटनामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको छ। 1045 ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ। यो युद्ध शुरू भएताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: साझा खबरमा अब खेल खबर. लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीयमा कम खेलमा 150 विकेट लिने विश्व कीर्तिमान राखेका दिन. नेपालले हिजो आईसीसी विश्वकप लीग दुईमा शीर्ष स्थानको स्कटल्याण्डमाथि 6 विकेटको शानदार जीत निकालेको छ. सन्दीपले 73 खेल्ने विश्व कीर्तिमान रच्नुभयो. उहाँकै नाममा एक दिवसीय फर्म्याटमा कम खेलमा 100 विकेटको रेकर्ड छ. 100 विकेट लिन उहाँले केवल 42 खेल खेल्नु भएको थियो. स्कटल्याण्डमाथिको जीतसँगै नेपाल 22 अंकका साथ शीर्ष पाँचमा उक्लिएको छ. नेपालले एकैपटक दुई स्थान सुधार गरेको हो. नेपालले घरेलु मैदानमा भएको पछिल्लो 7 मध्ये 5 खेल जित्दै अंक तालिकामा सुधार गरेको हो. राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग दुईवटा T20 अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्ने भएको छ. नेपाल क्रिकेट संघ क्यानले हिजो महिला टोलीले मलेसियामै दुईवटा अन्तर्राष्ट्रिय T20 आई खेल्न लागेको जानकारी दिएको हो. दुई राष्ट्रबीचको खेल 20 मे र 22 मेमा मलेसियामा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो. आईसीसी T20 आई वरियतामा नेपाल 21 र मलेसिया 27 स्थानमा रहेको छ. नेपाल र मलेसियन महिला क्रिकेट टोलीले एकै वर्ष T20 आईको मान्यता पाएका थिए. र सूर्य नेपाल गल्फ टूर 2025-26 अन्तर्गतको 7 प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज आजदेखि रोयल नेपाल गल्फ क्लबमा आयोजना हुँदैछ. यो प्रतियोगिता आगामी शुक्रबारसम्म चल्नेछ. 72 होलको प्रतियोगितामा 39 जना व्यावसायिक प्रोफेशनल तथा 12 जना एमेच्योर गल्फरले भाग लिन थालेका छन्।
2: कृषि र वन वातावरणमा बनाइएका योजना कार्यान्वयन कसरी हुँदैछ? कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा.
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि
14: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा स्वाङ्खुवा सभा खासगरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना. यस आयोजना अन्तर्गत स्वाङ्खुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, चाटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सीमा गोगले लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यथमखटोल लोड सेन्टर र गोपेन लोड सेन्टर सम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसरण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन साथै घर पालुवा जनावर जताभावी नछाड्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्नु परेमा नेपाल विद्युत प्राधिकरण खाँदरी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्नु हुन. सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ. अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ. नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ. नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संघको सभा वितरण केन्द्रको सेट कार्यालय टुमलिङ टार.
15: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू.
16: हाम्रा दुःख नै त सरकारी खेती गरिछौ र पानी पिग्रला.
2: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृङ्खला हेलो सांसद.
15: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो, नीति निर्माणमा जनप्रतिनिधि सँगै तपाईँको सहभागिताको साथी.
2: हरेक बिहिबार बेलुका 7:30 बजे, पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे. कार्यक्रम हेलो सांसद. हेलो सांसद.
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
2: साझा खबरमा अब कृषि मार्फत समृद्धिको कुरा. कृषिजन्य वस्तुमा नेपालको परनिर्भरता बढ़ेको छ भने निर्यात पनि घट्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ. दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका लागि निजामती प्रशासनसँग के कस्तो समन्वय गरेर काम गर्दैछ, हामीले कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीसँग कुराकानी गरेका छौं.
7: मैले एउटा मात्र निर्देशन के दिएको छु भने यो देश मेरो मात्र होइन, यो देश तपाईँहरूको पनि हो, तपाईँको छोराछोरी पनि विदेश छन्। आजको दिनमा हाम्रै साथमै बस्ने कर्मचारीहरूको छोराछोरी विदेश छन्, को भोलि एकजना बिरामी पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ, कसैले बुढा मान्छे छन् भने टेक केयर गर्ने मान्छे छैन, यो देश कर्मचारीको पनि हो। यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रिँदैन, जनताले नेतालाई मात्र सुध्रियो भने होइन नि त, संयन्त्र सुध्रियोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ। सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौँ, उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ, काम गर्ने भनेर आएको
17: भनेको निजामती छ र कर्मचारी विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
7: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन, सायद योभन्दा अगाडिका नेताहरूले चाहिँ राजनीतिलाई गरिखाने पेसा भने हामीलाई यो पेसा राजनीतिलाई गरिखाने पेसा बनाउन छैन। भोलि पल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन्, म आफै कानुन व्यवसाय हो, केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै तमाम युवाहरूले अब पेसा बनाउनु पर्दैन क्या, हामीसँग आफ्नै ब्याकअप छ, हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घात गर्ने काम चाहिँ दिँदैन, यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछौँ।
17: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानीसँग जोडिएको छ, यसले कतिको सजिलो बनाउँछ? अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै थुप्रै सुझावहरू आइराखेको होला, अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरिरहेको।
7: अब ससुराबुवा त हुनुहुन्न, तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो, कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो, अनि उहाँ अहिले एक्सपायर हुनुभयो तर उहाँको केही विज्ञताहरू हामीले छौँ। अनि त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ, मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ, मेरो देवरहरू सबैजना, मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ।
17: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले शुरुआत चाहिँ आफ्नै ठाउँबाट गर्नुहुन्छ।
7: तर त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो कि, म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ, कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई, मलाई धान रोप्न आउँछ, मलाई हलो जोत्न आउँछ, मलाई सबै कुरा गर्न आउँछ, म चाहिँ पढेर भन्दा नि पढेर बनेको किसान हो नि त, म आफैलाई पनि सबै कुरा आउँछ। तर के छ त भन्दा म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो कुरा पनि हेर्नु पर्यो, अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो, प्र्याक्टिकल र टेक्निकलिटिज मिलाएर हामी मिड वेबाट जानुपर्ने अवस्था छ नि त, यो नेतृत्व गरिरहेको सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ। सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त, सो रुल अफ लको कुरा त्यो गुड गभर्नेन्सको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ।
17: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू, 2 महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव, कामु प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा,
17: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन, खानीमा तौलपुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव, एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीच सम्बन्ध सुधार,
2: गृहलिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान,
17: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा, रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण,
2: र आईसीसी विश्वकप लीग 2 स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल 5 स्थानमा उक्लियो, राष्ट्रिय महिला टोलीले मलेसियामा 2 टी20 आई खेल्ने, सूर्य नेपाल गल्फ टूर अन्तर्गत 7 प्रतियोगिता आजबाट।
17: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समयमा संसद सरकार र सड़कमा विभिन्न मन्त्री सांसदका पहिरन र बोली भाषीको विषयमा टीका टिप्पणी र आलोचना हुने गरेको छ, र सामाजिक सञ्जालदेखि सरोकारवाला निकायले अब के विषयमा विरोध गर्ने भन्ने बारेमा विषय अभाव भएको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। मैदान जस्तो देखाइएको छ, 2 व्यक्तिहरू समानान्तर रूपमा उभिएका छन्, बीचमा केही कुखुरा जस्ता त्यहाँ ओहोर दोहोर गरिराखेको देखाइएको छ, ती दुई मध्ये एउटाले गरेको प्रश्नमा अर्को केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, जुंगा दारी कपाल जस्मा पोशाकहरूमा विरोध त गरियो, अब केमा विरोध गर्ने, फसादै पर्यो भने।
2: हस्त प्राविधिक साथी रवि थितालाई धन्यवाद, अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो, तपाईँको आजको दिन शुभ होस्, नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने।

कामु प्रधान न्यायाधीश मल्लको आदेश सर्वोच्च प्रशासनले कार्यान्वयन नगरेपछि अदालतमा असामान्य स्थिति, बार एसोसिएसनद्वारा विरोध, संसदमा समेत न्यायपालिकाको विषय उठ्यो। पूर्व राष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउने बाटो खुल्ला, अध्यक्ष ओलीसँग सम्बन्ध सुधार भएपछि एमालेद्वारा सदस्यता दिने निर्णय। ग्रेलिस्टमा अड्किएको नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कालो सूचीमा पर्ने जोखिमको चेतावनी। अमेरिकाले इरानमा आज गर्ने भनेको आक्रमण खाड़ी मुलुकको अनुरोधमा रोकियो, युद्ध अन्त्यका लागि गम्भीर वार्ता भइरहेको ट्रम्पको भनाई। र विश्वकप लीग टू क्रिकेटमा नेपालद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित, सन्दीप लामिछानेको नयाँ रेकर्ड कायम।

0: हजुर, अब चानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। चानीमा घर कर्जा, चानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्। सर्चहरू लागू हुनेछ।
2: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र म श्रीकृष्ण। शुरू गरौं अहिलेसम्मका प्रमुख प्रसंगबाट।
3: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको सिफारिश सम्बन्धी रिट दरपीठको निर्णय विरूद्ध परेको निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायपालिकामा असामान्य स्थिति देखा परेको छ। यसअघि अदालत प्रशासनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दिएको रिट दरपीठ गरेको थियो। त्यस विरूद्ध परेको निवेदनमाथि सुनवाई गर्दै कामु प्रधान न्यायाधीश मल्लले हिजो अपरान्ह 1 बजेसम्म दर्ता गरी आज पेशीमा राख्न आदेश दिनुभएको थियो। तर सो आदेश अनुसार निवेदन दर्ता गर्न अदालत प्रशासनले नमानेको दावी निवेदकहरूले गरेका छन्। अदालत प्रशासनले कायम मुकायम प्रधान न्यायाधीशको आदेश अवज्ञा गरेको भन्दै आलोचना समेत भएको छ। यसबारे कान्तिपुरले जानकारी लिन खोज्दा सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेलले कुनै प्रतिक्रिया दिनुभएन।
2: हिजो दिनभरिको घटनाक्रमपछि कानून व्यवसायहरूको छाता संगठन नेपाल बार एसोसिएशनको आकस्मिक बैठक बसेको थियो। बैठकले न्यायाधीशको आदेश सर्वोच्चको प्रशासनले पालना नगर्नु न्यायको मार्गमा अवरोध भएको जनाएको छ। बारले सर्वोच्च अदालत समक्ष गरेको दरपीठ उपरको निवेदन बिना कारण दर्ता नगरी त्यत्तिकै राख्नु स्पष्टत प्रशासनको अधिकार बाहिरको र न्याय मार्गमा अवरोध पुर्याउने कार्य भएको भनेको छ। त्यस्तै न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र अप्राकृतिक मात्र होइन, यो अभिलेखीकरण हुने विस्मृतिमा नजाने ऐतिहासिक भूल एवं प्रचलित कानून आकर्षित हुने घटना समेत भएको बारको टिप्पणी छ। बारले आज बार प्राङ्गणमा लालटिन बालेर अदालतको प्रशासनको अनपेक्षित क्रियाकलाप र हरकतको विरोधसहित न्याय विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने निर्णय गरेको छ।
3: यसैबीच सत्तारूढ रासपाका सांसद यज्ञमणि न्यौपाने र समीक्षा बासकोटाले कायम मुकायम प्रधान न्यायाधीश मल्लको भूमिकामाथि प्रतिनिधिसभामा प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै रासपा सांसद बासकोटाले पछिल्ला घटनाक्रम हेर्दा न्यायाधीशले राजनीति गर्न खोजेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो,
4: राजनीति नै गर्न खोज्नु भएको न्यायमूर्तिहरूले हो भने कोर्ट खोलेर आउनु होला। न्यायमूर्ति हामी तयार छौ। आज मैले यो संविधान देखाउँदै भन्नुपर्ने भएको छ, हाम्रो थ्योरी अफ सेपरेसन अफ पावर न्यायालयले कतै बिर्सेको हो कि भनेर प्रश्न उठाउनु पर्ने भएको छ। थ्योरी अफ सेपरेसन अफ पावरले के भन्छ भन्दाखेरि, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका यिनीहरूले चेक एण्ड ब्यालेन्स गर्ने हो, तर यहाँ त सत्ता कब्जा गर्ने नियतले यदि न्यायपालिका त्यो लेभलमा उत्रेर काम गर्न थाल्यो भने यसले न्याय सम्पादन गर्न सक्दैन।
3: कायम मुकायम प्रधान न्यायाधीश मल्लले दिएको आदेशमाथि छलफल गर्नुपर्ने रासपा सांसदको माग छ। सांसद बासकोटाले कानून दिवसमा मल्लले दिएको अभिव्यक्तिको प्रसंग जोड्दै भन्नुभयो,
4: यहाँ कतिसम्म भएको छ भन्दा सुन्न आए अनुसार आफैले कायम मुकायम प्रधान न्यायाधीशले डेलिगेशन बोलाएर दर्पित भएका रिटहरूलाई दर्ता गर्ने आदेश दिनु कतिको न्यायचित हो, यो हामीले छलफल गर्नै पर्छ। उहाँले कानून दिवसको दिनमा गएर सम्मानित सर्वोच्च अदालतको न्यायमूर्तिले कानून दिवसको दिनमा गएर पब्लिकली एउटा स्टेटमेन्ट दिनुभएको छ, त्यो स्टेटमेन्ट हो। लडाई अझै बाँकी छ।
3: अर्का सांसद यज्ञमणि न्यौपानेले न्यायिक प्रक्रियाबारे बोल्न नमिल्ने भए पनि अदालत प्रशासनसँग जोड़िएको विषयमा संसदमा छलफल गर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो,
5: माननीय न्यायाधीशज्यूहरूको चेम्बरबाट कुनै आदेश हुँदैछन्, मैले यो कुन मानेमा भन्दैछु भन्दा अदालतबाट सम्पादन हुने न्यायिक प्रक्रियामा हामी प्रश्न गर्दैनौ, तर प्रशासनिक प्रक्रिया र प्रक्रिया विहीनताको सन्दर्भमा भने न्यायपालिका को विषय पनि चाहिँ हामीले बोल्न सक्ने परिस्थिति रहन्छ। सर्वोच्च अदालत सम्माननीय कामु प्रधान न्यायाधीश श्री सपना प्रधान मल्लज्यूको आदेश भन्ने एउटा आदेश अहिले मीडियामा छरपष्ट आएको छ।
3: अदालतले गलत ठाउँमा सक्रियता देखाएको सांसद न्यौपानेले टिप्पणी गर्नुभयो। स्वार्थ बाजिने गरी काम हुन थालेको उहाँको भनाइ थियो।
5: अदालतको यो सक्रियता देख्दा मलाई लाग्छ सक्रियता कहाँ हुनुपर्थ्यो। सर्वोच्च अदालतमा 27,000 भन्दा बढी मुद्दा छन्, खोइ न्यायिक सक्रियता। 8,000 भन्दा बढी 5 वर्ष नागेका मुद्दा छन्, त्यहाँ सक्रियता देखिएन। 3,000 भन्दा बढी रिट निवेदन र फौजदारी देवानी मुद्दाहरू फैसला कार्यान्वयन भएका छैनन्। डरलाग्दो कुरा त 1,25,000 वर्ष कैद लगत बाँकी छ, 31 अर्ब जरिवाना असुल हुन बाँकी छ। यतातर्फ कहीँ पनि अगाडि बसेको देखिँदैन, तर कन्फ्लिक्ट अफ इन्ट्रेस्टको सिद्धान्त देखिने गरी अदालतको न्याय प्रशासनको विषय भन्दा बाहिर गएर जे क्रियाहरू हुन्छन् कि भन्ने डर नेपाली नागरिकमा छ।
3: संवैधानिक परिषदले वरियतामा चौथो स्थानमा रहेका शर्मालाई प्रधान न्यायाधीशका लागि सिफारिश गरेको थियो। शर्माको संसदीय सुनवाईको प्रक्रिया थालनी भइसकेको छ।
2: एमाले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव गरेपछि भण्डारीको सदस्यता नवीकरण भएको हो। यो निर्णयसँगै भण्डारी र ओली बीच विगत लामो समयदेखिको जारी द्वन्द पनि विराम लागेको छ। अध्यक्ष ओली निवास गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। यो सँगै पूर्व राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीको सम्बन्ध सुधार भएको छ। 21 फागुनको निर्वाचनमा एमाले सानो आकारमा खुम्चिएपछि दुई नेताबीच सम्वाद शुरू भएको थियो। गुण्डु सम्वादको परिणाम स्वरूप आइतबार पूर्व महासचिव मदर भण्डारी र नेता जीवराज आश्रितको 33 औं स्मृति दिवसमा एमाले भण्डारीलाई प्रमुख अतिथि बनाएको थियो। निर्वाचनपछि भण्डारीलाई पार्टी राजनीतिमा सक्रिय बनाउँदा फरक नपर्ने ओलीको बुझाइरहेको एक नेताले बताए। ती नेताले भने विद्या भण्डारीले सदस्यता नवीकरण गरेर पार्टी अध्यक्ष हुने तयारी गरेपछि केपी ओली रोक्न लाग्नुभएको थियो। पुष 2082 तेस्रो कार्यकालका लागि अध्यक्ष भइसक्नु भएको छ, अब विद्यासँग दूरी बढ़ाउनु हुन्न भन्ने निष्कर्षमा ओली पुग्नु भएको छ। भण्डारी पार्टी नेतृत्वमा आउने बारे निर्णय अनुसार हुने उपमहासचिव भट्टले बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारी नेतृत्वमा आउने बारे पार्टीले निर्णय गर्ने बताइएको छ। अहिले सदस्यता दिने निर्णय मात्र भएको हो। एमालेमा उपाध्यक्ष द्वय विष्णु पौडेल, गोकर्ण विष्ट, उपमहासचिव योगेश भट्टराई लगायत नेता निर्वाचन परिणामका कारण नेतृत्व पुनर्गठन हुनुपर्ने बताउँदै आएका बेला ओली भण्डारीबीच सम्बन्ध सुधारको थालनी भएको हो।
3: समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले रकम फिर्ता दिन शुरू गरेको छ। सोही क्रममा हिजो समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले 378 जना पीड़ितलाई 13,99,216 रूपियाँ फिर्ता गरेको बताइएको छ। हिजो बचत फिर्ता पाउने सहकारीका बचतकर्ता मध्ये कान्तिपुर सहकारीका 215 जना, पशुपति सहकारीका 7, शिव शिहर सहकारीका 156 जनालाई रकम फिर्ता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिलीराज आचार्यले जानकारी दिनुभयो। यसअघि घोषणा गरे अनुसार समितिले हिजोबाट 10,000 रूपियाँ भन्दा कम बचत रहेका पीड़ितलाई पैसा फिर्ता दिने काम शुरू गरेको हो।
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाई खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
8: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
9: जानकारीका लागि 01597078989 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल स्पिड पनि सस्तो पनि।

0: देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
1: कान्तिपुर राजीमा अब बाँकी प्रसंग। सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफको एसिया पेसिफिक समूह एपीजीले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको छ। ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सुधारमा नेपालको प्रगति निराशाजनक रहेको भन्दै एपीजीले यस्तो चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक समीक्षा अघिको अन्तिम उच्च स्तरीय हस्तक्षेपका रूपमा स्पष्ट उल्लेख गरेको छ। अर्थात नेपालसँग अब 4 महिनाभन्दा कम समय बाँकी छ। एपीजीको सपोर्ट बैठक काठमाण्डुमा जारी छ। आइतबार काठमाडौँ आइपुगेको एपीजीको उच्च स्तरीय प्रतिनिधि मण्डलले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा सम्पत्ति शुद्धिकरणसँग सम्बद्ध सरकारी निकायका अधिकारीसँग छलफल गरेको थियो। त्यही गम्भीरतालाई प्रतिविम्बित गर्दै एपीजीले यसपटक आफ्ना उपकार्यकारी सचिव डेभिड स्यानन नेतृत्वमा उच्च स्तरीय प्रतिनिधि मण्डल पठाएको हो। सन् 2002 एपीजी सचिवालयमा कार्यरत स्यानन हाल आफ्नो 24 पारस्परिक मूल्यांकनको नेतृत्व गरिरहेका छन् र विश्वका सबैभन्दा अनुभवी मूल्यांकनकर्ता मध्ये एक मानिन्छन्। एक वरिष्ठ अधिकारीको प्रत्यक्ष उपस्थिति नै नेपालको अवस्थाको गम्भीरताको संकेत हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, कानून मन्त्रालय, महान्यायाधिवक्ता कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल राष्ट्र बैंक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग लगायत निकायका अधिकारीसँग भएको छलफलमा एपीजीका अधिकारीले नेपालको प्रगतिप्रति असन्तुष्टि व्यक्त गरेको एक सहभागीले नाम नबताउने शर्तमा कान्तिपुरलाई जानकारी दिएका छन्।
2: विश्व स्वास्थ्य संगठनले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको महामारी तथा रोग नियन्त्रण महाशाखाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्क सहित सबै स्वास्थ्य निकायलाई सतर्क गराएको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भट्टराईले नेपालमा इबोलाको जोखिम र आवश्यक तयारीबारे छलफल गर्न सरकारवालासँग बैठक गर्ने तयारी भएको बताउनुभयो। सरकारले स्थलमार्ग हुँदै संक्रमित व्यक्ति नेपाल प्रवेश गर्ने जोखिम कम भएकाले मुख्य ध्यान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा केन्द्रित रहेको छ। विश्व स्वास्थ्य संगठनले कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो।
1: विश्व फुटबलको महाकुम्भ शुरू हुन अब 24-23 दिन मात्रै बाँकी छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले हरेक चार वर्षमा आयोजना गर्दै आएको विश्वकप यसपटकको धेरै हिसाबले ऐतिहासिक मानिएको छ। पहिलो पटक 3 देशमा आयोजना हुने विश्वकपमा यसपटक सर्वाधिक 48 राष्ट्र सहभागी हुँदै गर्दा 4 राष्ट्रले भने डेब्यू गर्दैछन्।
3: अमेरिका, मेक्सिको र क्यानाडामा संयुक्त रूपमा आयोजना हुने फुटबलको महाकुम्भ विश्वकप यही जेठ 29 श्रावण 3 गतेसम्म सञ्चालन हुँदैछ। 23 संस्करणको विश्वकप अन्तर्गतका खेलहरू अमेरिकाका 11 शहर, मेक्सिकोका 3 र क्यानाडाका 2 शहरमा हुनेछन्। सन् 2002 पछि पहिलो पटक 2 बढ़ी देशको संयुक्त आयोजनामा विश्वकप फुटबल हुन लागेको हो। सन् 2026 विश्वकपमा रहेका 3 आयोजक राष्ट्रमध्ये मेक्सिको विश्वकप 3 पटक आयोजना गर्ने पहिलो मुलुक बन्नेछ। सन् 1986 र 2022 सहभागी भइसकेको क्यानाडाले पहिलो पटक विश्वकपको सह आयोजना गर्न लागेको हो भने अमेरिकाले यसअघि सन् 1994 विश्वकप आयोजना गरिसकेको छ। फिफाले पहिलो पटक विश्वकपलाई थप प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने उद्देश्यसहित सहभागी राष्ट्रको संख्या बढ़ाएर 45 पुर्याएको छ। अघिल्ला संस्करणसम्म 32 राष्ट्रले सहभागिता जनाउँदै आएकामा यस पटकदेखि सहभागी संख्या 48 पुर्याइएको हो। सन् 1998 फ्रान्स विश्वकपदेखि सन् 2022 कतार विश्वकपसम्म 32 देशले प्रतिस्पर्धा गरे भने यसअघि सन् 1982 स्पेन विश्वकपदेखि सन् 1994 अमेरिका विश्वकपसम्म 24 देशबीच प्रतिस्पर्धा हुने गर्दथ्यो। त्यसअघि सन् 1930 उरुग्वेको मन्टेभिडियोमा भएको पहिलो विश्वकपदेखि सन् 1978 अर्जेन्टिनामा भएको 11 विश्वकपसम्म 16 देशले प्रतिस्पर्धा गरेका थिए। पहिलो विश्वकपमा एसियाबाट जापान, थाइल्याण्ड र इजिप्ट सहभागी नभएका कारण 13 देश मात्र सहभागी भए। त्यस्तै सन् 1938 दोस्रो विश्वकपमा अस्ट्रेलिया सहभागी नभएपछि 15 देशले विश्वकप खेले। सन् 1950 ब्राजिलमा भएको विश्वकपमा भारत, स्कटल्याण्ड र फ्रान्स सहभागी नभएपछि 13 देशबीच प्रतिस्पर्धा भयो। त्यसपछि सन् 1954 स्विजरल्याण्डमा भएको पाँचौं विश्वकपदेखि सन् 1978 भने 16 देशले नै फाइनल चरणमा प्रतिस्पर्धा गरे। विश्वकपको अन्तिम चरणमा अफ्रिकी राष्ट्र केप भर्डे, क्यारेबियन राष्ट्र कुराकाओ तथा एसियाली देश जोर्डन र उज्बेकिस्तानले पहिलो पटक स्थान बनाएका छन्। विश्वकप इतिहासमा ब्राजिल पछि सबैभन्दा फरक टोली मानिने इटलीले 18 संस्करणमा सहभागिता जनाएको छ। सन् 2006 चौथो पटक विश्वकप जितेपछि इटली सन् 2010 र 2014 समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछि लगातार 3 संस्करणमा विश्वकपमा छनौट हुन नसक्नु इटली फुटबलका लागि ठूलो धक्का मानिएको छ। इटली मात्र नभई विश्वकपमा बलियो उपस्थिति जनाउँदै आएका पोल्याण्ड, डेनमार्क, चिली, क्यामरून र नाइजेरिया जस्ता शक्तिशाली राष्ट्र पनि यसपटक सहभागी हुने छैनन्। कंगो र हाइटी 52 वर्षपछि विश्वकप खेल्दैछन्। इराक 40 वर्षपछि विश्वकपमा फर्किएको छ भने बोस्निया, हर्जगोभिना र इरानले पनि विश्वकपमा आफ्नो उपस्थिति जनाउँदैछन्। अस्ट्रिया, नर्वे र स्कटल्याण्डले सन् 1998 पछि पहिलो पटक विश्वकपको फाइनल चरणमा प्रतिस्पर्धा गर्दैछन्। यसपटक कुल 48 राष्ट्रलाई 12 समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा 4-4 टोली रहेका छन्। समूह एमा आयोजक मेक्सिकोसँगै दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिक रहेका छन्। समूह बीमा आयोजक क्यानाडा, बोस्निया हर्जगोभिना, कतार र स्विजरल्याण्ड छन्। समूह सीमा ब्राजिल, मोरक्को, हाइटी र स्कटल्याण्ड छन् भने समूह डीमा आयोजक अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्। समूह ईमा जर्मनी, कुराकाओ, आइभरी कोस्ट र इक्वेडर रहेका छन्। समूह एफमा नेदरल्याण्ड्स, जापान, स्वीडेन र ट्युनिसिया छन् भने समूह जीमा बेल्जियम, इजिप्ट, इरान र न्यूजील्याण्ड रहेका छन्। समूह एचमा स्पेन, उरुग्वे, साउदी अरेबिया र केप भर्डे छन्। समूह आईमा साविक उपविजेता फ्रान्स, सेनेगल, इराक र नर्वे छन्। समूह जेमा साविक विजेता अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया र जोर्डन रहेका छन्। समूह केमा पोर्चुगल, कंगो, उज्बेकिस्तान र कम्बोडिया छन् भने समूह एलमा इंग्ल्याण्ड, क्रोएसिया, घाना र पानामा छन्। विश्वकपमा सहभागी राष्ट्रको देशको संख्या बढेसँगै खेलको संख्या पनि बढ़ेको छ। 39 दिनसम्म चल्ने प्रतियोगितामा कुल 104 खेल हुनेछन्। प्रत्येक समूहका शीर्ष 2 टोली र उत्कृष्ट 8 तेस्रो स्थान प्राप्त टोली गरी 32 टोली राउण्ड अफ 32 प्रवेश गर्नेछन्। त्यसपछि प्री क्वार्टर फाइनल, क्वार्टर फाइनल, सेमी फाइनल हुँदै फाइनल खेलाइनेछ। फिफाले विश्वकपको समूह चरणको टिकट मूल्य $300 तोकिएको छ भने फाइनल खेलको सामान्य टिकट मूल्य $10,990 तोकिएको छ। यसअघि कतार विश्वकपको फाइनल टिकट मूल्य करिब $1,200 मात्र थियो। विश्वकपमा सबैभन्दा बढ़ी युरोपियन क्षेत्रबाट 16, अफ्रिकी क्षेत्रबाट 10, एसिया क्षेत्रबाट 9, उत्तर मध्य र क्यारेबियन क्षेत्रबाट 6, दक्षिण अमेरिकी क्षेत्रबाट 6 र ओसेनिया क्षेत्रबाट 1 गरी 48 राष्ट्रले सहभागिता जनाउँदैछन्। एसियाली छनौटको तेस्रो चरणमा रहेका 3 समूहका विजेता गरी छ देश इरान, उज्बेकिस्तान, दक्षिण कोरिया, जोर्डन, जापान र अस्ट्रेलिया सोझै विश्वकपमा छनौट भएका हुन्। बाँकी दुई देश कतार र साउदी अरेबिया तीन समूहका उत्कृष्ट तेस्रो र चौथो हुने देशबीच दुई समूह विभाजन गर्दै भएको प्रतिस्पर्धाबाट समूह विजेता विश्वकपमा छनौट भएका हुन्। यसै गरी सो दुई समूहका दोस्रो हुने टोलीबीच प्रतिस्पर्धा गर्दै इराकलाई अन्तर्महादेशीय छनौट खेल्ने अवसर मिल्यो। युएईलाई हराउँदै अन्तर्महादेशीय प्लेअफ खेलेको इराकले कनकाफ र दक्षिण अमेरिकी क्षेत्रबाट प्लेअफमा आएका बोलिभिया र सुरिनामलाई पछ्याउँदै विश्वकपमा स्थान पक्का गरेको थियो। विश्वकप फुटबलको प्रारम्भिक छनौटमा लावसलाई समग्रमा 2-1 हराउँदै नेपालले अर्को चरणमा प्रवेश पाएको थियो। सो चरणमा युएई, बहराइन, यमनसँग 2-2 पटक प्रतिस्पर्धा गरेको नेपालले यमनसँग एउटा खेलमा 2-2 गोलको बराबरी गर्न बाहेक अन्य सबै खेलमा नेपाल पराजित भएको थियो। सन् 1938 फ्रान्समा भएको विश्वकपमा एसियाली क्षेत्रबाट छनौट भएर प्रतिस्पर्धा गर्ने सबैभन्दा पहिलो देश इण्डोनेसिया हो। यस्तै सन् 1950 विश्वकपमा भारत छनौट भए पनि कारणवश सहभागी भएन। यसपछि दक्षिण कोरियाले सन् 1954 सन् 1974 अस्ट्रेलिया र लगत्तै चार वर्षपछि इरान सहभागी भयो। यस्तै सन् 1986 र 1990 दक्षिण कोरियाले सन् 1994 साउदी अरब पहिलो पटक सहभागी हुँदा दक्षिण कोरियाले निरन्तरता पायो। सन् 1998 प्रत्येक विश्वकपमा कम्तीमा चार टीम पुग्ने नियम बनाइसक्यो। दक्षिण कोरियाले 13 पटक विश्वकपमा सहभागिता जनाउँदै गर्दा जापान र साउदी अरेबियाले 7 पटक प्रतिस्पर्धा गर्दैछ। रेडियो कान्तिपुरका लागि पूजनी श्रेष्ठ, काठमाडौँ।
1: कान्तिपुर चारीमा पुनः ब्रेकको पालो।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै अतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 9860946000
6: र 9919327375।
7: Red Bull, Babal Energy.

0: fresh meat box, nutrition meat, Chicoholics!
1: सरकारले चालू आर्थिक वर्षमा नयाँ ठेक्का गर्ने गरी राष्ट्रिय गौरव र रणनीतिक महत्वका आयोजनालाई स्रोत सहमति दिएको छ। लामो समयदेखि निर्माण शुरू भएर पनि काम नसकेका यस्ता आयोजनामा नयाँ ठेक्का गर्ने गरी सहमति दिएको हो। स्रोत सहमति पाउनेमा प्राय गौरवका सड़क र सिंचाई आयोजना छन्। सड़क विभागका अनुसार राष्ट्रिय गौरवको हुलाकी राजमार्गलाई चालू वर्षका लागि 29,07,19,00,000 रूपियाँ स्रोत सहमति दिएको छ। स्रोत सहमति पाएसँगै चितौन राष्ट्रिय निकुञ्ज क्षेत्र बाहेक सबैतिर नयाँ ठेक्का गरिने हुलाकी राजमार्ग निर्देशनालयका आयोजना निर्देशक कुबेर नेपालीले जानकारी दिनुभयो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ स्पेन
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तपुरमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ी देशहरूको अनुरोधमा इरानमा आज गर्ने भनिएको सैन्य आक्रमणलाई रोकिएको दावी गर्नुभएको छ। उहाँले इरानसँगको युद्ध अन्त्यका लागि गम्भीर वार्ता समेत भइरहेको जानकारी दिनुभयो। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूद्वारा आक्रमण नगर्न आग्रह गरिएको जानकारी समेत दिनुभयो।
3: कान्तिपुर डायरीमा अब खेल समाचार।
4: खेलकुद समाचारको साथमा
5: हेल्दी लाइफ्स गुड।
3: नेपाली आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको खेलमा शीर्ष स्थानको स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको छ। जितसँगै जारी सिजनमा दोस्रो जित हात पारेको नेपाल लीग टूको अंक तालिकामा 5 स्थानमा उक्लिएको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभर 1 बलमा 4 विकेट गुमाउँदै पूरा गरेको थियो। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागका 1-2 स्थानमा पनि मध्यमसम्म वर्षा, हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आज तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकाको केही बेर अघिको न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस मापन गरिएको छ। अधिकतम तापक्रम 31 डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। आज सूर्योदय बिहान 5:07 भयो भने सूर्यास्त साँझ 6:54 हुनेछ।
2: हवस् यसका साथै कान्तिपुर डायरीको यो बुलेटिन अहिले यहीँ सकिन्छ। सुनिता र म श्रीकृष्ण विदा हुन्छौ। नमस्कार।
6: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगरकार्यपालिकाको मिति 2082/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाण पत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।
7: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

गुड मर्निङ अनि नमस्कार। कार्यक्रम गुड मर्निङ सङ्घको सभा लिएर यति बेला स्टुडियोमा म रञ्जना मगर उपस्थित एनआईटी भइसकेको छ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्घको सभा 95.5 MHz को तरंगबाट। प्रत्यक्ष रूपमा हाम्रो फ्रिक्वेन्सी रेन्जले जहाँ जहाँ सम्मबाट यस पिकअप गर्छ त्यहाँबाट तपाईँले हामीलाई रेडियोको तरंगबाट सुन्न सक्नुहुनेछ भने हाम्रो अनलाइनबाट www.radiosanghasabha.com.np लगन अनि हाम्रो पात्रो डिजिटल नेपाल एप्सबाट पनि तपाईँले संसारभर एकैसाथ सुन्न सक्नुहुनेछ। कार्यक्रम गुड मर्निङ सङ्खुवा सभा यो विषयमा तपाईँको आजको दिन कस्तो रहन्छ अनि के रहन्छ तपाईँको राशिफलको बारेमा म जानकारी गराउनेछु। तर त्योभन्दा अगाडि कार्यक्रमको शुरूआतमा एउटा देशभक्ति आवाजबाट कार्यक्रमको स्टार्ट गर्नुपर्ने हुन्छ। त्यसैले तपाईँको लागि यो देशभक्ति आवाज राख्छु, त्यस पछाडि पुनः तपाईँको राशिफलको बारेमा जानकारी लिएर आउने नै छु। कार्यक्रम गुड मर्निङ सङ्खुवा सभा सुन्दै रहनु।

कार्यक्रम शुरूआतमा यो देशभक्ति आवाज समय तपाईँको लागि राखिसकेको छ। आज बैठक समय 2083 साल ज्येष्ठ महिनाको 5 गते मंगलबार शुक्ल पक्षको तृतीय तिथि तदनुसार 1 मई 2024 मई 19 तारिक। अब तपाईँको आजको राशिफल

पहिलो राशि रहेको छ मेष राशि। नयाँ काम प्रारम्भ गर्ने समय देखिन्छ। मेहनतले दिगो फाइदा हुने काम शुरू गर्न सकिनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनुका साथै सहयोगीहरूले राम्रो साथ दिनेछन्। चिताएका काम सम्पादन हुनेछ। अधिक र व्यापारमा भने सामान्य फाइदा

फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् भने मनाङ्गी फाइदा उठाउन पनि सकिनेछ। तर ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्, आफ्नो सामानमा अरूले दावी गर्नेछन्, परिस्थितिसँग सम्झौता गर्नु पर्ला र विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। आजको दिनमा मकर राशि हुने श्रोता

मकर राशि पछि एघारौं राशि रहेको छ कुम्भ राशि। समयमा आफ्नो हक दाबी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। धेरै मेहनतले मात्र सिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार गर्न भने सकिनेछ। सम्पादित कामबाट थोरै भए तापनि धन लाभ हुनेछ। आमदानीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय देखिन्छ र तत्काल ठूलो उपलब्धि नभए तापनि फाइदाको स्रोत पहिल्याउन भने सकिनेछ। आजको दिनमा कुम्भ राशि हुने श्रोताहरूलाई

कर्म राशि पछि अन्तिम अथवा बाह्रौं राशि रहेको छ मीन राशि। परिस्थिति अनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनु पर्ने हुन सक्छ। हिस्सेदारहरूसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्ताउन सक्छ भने महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउनेछन् र नसोचेको धन प्राप्त हुनाले घरेलु भाव पूरा गर्न सकिनेछ। आजको दिनमा मीन राशि हुने श्रोताहरूलाई श्रोता मैले तपाईँको बाह्रैवटा राशिफलको बारेमा जानकारी गराइसकेको छु। तपाईँको आजको राशिफले राम्रो वा नराम्रो जे जस्तो बताए पनि तपाईँ आफ्नो काम कर्तव्य जिम्मेवारीमा वफादारको साथ लागिरहनुहोस्। तपाईँ आज मात्र होइन सधैँ अनि सबै दिन सफल बन्नुहुनेछ भन्दै कार्यक्रमको अन्तिममा छौ। जाँदा जाँदै तपाईँको लागि यो सुमधुर गीत छोडेर जाँदैछु। आज तपाईँ कहीँ कतै टाढाको यात्रामा हुनुहुन्छ, यात्रा सफलताको शुभकामना। नयाँ कार्य थलानी गर्दै हुनुहुन्छ, नयाँ कार्य थलानीको पनि शुभकामना छ। अस्वस्थ हुनुहुन्छ, शीघ्र स्वास्थ्य लाभको कामना। र आज जो दिवसको जन्मदिन परेको छ, जन्मदिनको पनि धेरै धेरै शुभकामना छ भन्दै कार्यक्रम गुड मर्निङ संख सभाबाट म रञ्जना भन्ने बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ रहोस्, स्वस्थ रहनुहोस् अनि व्यस्त रहनुहोस् भन्दै आज्ञा हुन्छु। नमस्कार।

0: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्कर सभा सातबरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत शङ्कर सभा जिल्ला सिलेसुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, चाटेक्मा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सिना गुगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसम खटोल लोड सेन्टर र गोपेनी लोड सेन्टर सम्म नवनिर्मित 11 KV 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतिबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नसिदिनु हुन साथै घर पालुवा जनावर जताभावी नचाहनु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खाँदरी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029-560-178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्कर सभा वितरण केन्द्रको साइट कार्यालय टुमलिङटार।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अलुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1,350 प्रति बोरा। स्टिल जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1,975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खादबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव यहीमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 400 विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि शङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-425-50-770-029-563-040 र 98-00-1555। यहाँ डिएफएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
2: मानसिक समस्याबाट बच्ने उपायहरू।
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
3: असल साथीहरूसँग मात्रै संगत गरौं।
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
6: असार पहिलो हप्तादेखि।
5: नोट: एसईई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98521600।
7: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: मोतियाबिन्द शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभाको आयोजना तथा झापा मेची आँखा अस्पताल बेर्तामुटको प्राविधिक सहयोगमा यही 2083 साल जेठ 7 गते संघको सभाको खादबरीमा मेची आँखा अस्पताल बेर्तामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्द शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखा बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यही 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520-60-177 98520-60-177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक खादरे नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 029-590-6667 र 98-420-22-667।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
3: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबरी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।
4: बाबु हतियारो टच बालेर जाऊ।
5: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
4: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
4: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
4: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
7: नेपाल सरकार, विज्ञापन हो।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खादबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी एक नगरपालिका रोड सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47-262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी ठूलो क्याबिन शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147
2: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429981, जनक पौडेली 98525854 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
4: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रो सेवाहरू
4: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, सङ्खुवा सभा।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
5: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
5: बाङ्गोटिङको दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँदरे नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
6: सम्पर्क नम्बर 029590667 र 98422267।
7: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
8: चर्चा र परिचर्चाहरूको लागि तपाईँ सम्झिन सक्नुहुन्छ यतिखेर 98453-97-658 र 98142-73-601 स्थिर रूपमा सम्पर्कमा भने तपाईँ आउन सक्नुहुन्छ। कुन कुन रेडियो स्टेशनहरूबाट कार्यक्रम बजिरहेको छ तपाईँ सुन्दै हुनुहुन्छ, हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। यतिखेर हामीसँग प्रत्यक्ष रूपमा कुराकानी र तपाईँहरूसँग भएका भूत, भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौं। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा तपाईँ आज हुनुहुन्छ, हामी तपाईँलाई जानकारी दिनेछौं तपाईँको बारेमा र तपाईँसँगका विशेष कुराकानीको बारेमा। कार्यक्रमको शुरूवाती चरणमा छु, तपाईँ फोन गर्ने, हामीसँग प्रत्यक्ष रूपमा कनेक्शन रहने प्रयास गर्दै गर्नुहोला। म कार्यक्रम ज्योतिष दर्पणलाई ढिलो नगरीकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग र ग्रह गोचर।

0: मिति 2083 साल जेठ 5 गते मंगलबार तदनुसार ईस्वी सन् 2026 मे 19 तारीक नेपाल सम्मत 1146 रहेको छ। अनलाथ्व रौद्रनाम संवत्सर श्री सूर्य उत्तरायणी ग्रीष्म ऋतु अधिक ज्येष्ठ शुक्ल पक्ष सूर्योदयमा आज तृतीय तिथि 33:56 दिनको 6:49 मृगशिर नक्षत्र 19:14 दिनको 12:57 धृतियुग 43:03 6:59 आज आनन्दादि युगमा राक्षस युग रहेको छ। आजको दिनमानको समय 33:50 रहेको छ। बिहान सूर्योदय 5:50 जाँदा भयो, साँझ सूर्यास्त 6:47 जाँदा रहनेछ। आज पालो अब ग्रह गोचरको सूर्य यतिखेर वृष राशिमा रहनु भएको छ भने चन्द्रमा यतिखेर मिथुन राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा छन्, बृहस्पति यतिखेर मिथुन राशिमा छन् भने शुक्र मिथुन राशिमा छन्, शनि मीन राशिमा छन् र राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देख्न सकिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर प्रस्तुत गर्छु तपाईंका दिन र तपाईंका दशाहरू के कसरी रहनेछन् र तपाईंका दिनलाई कसरी अगाडि बढाउन सकिन्छ। तपाईंका राशिफल यस प्रकार छ। राशिफलमा मेष राशिको लागि तेस्रो भावको चन्द्रमा हुँदा आज असाध्य पराक्रम बढ्छ, काममा सफलता मिल्नेछ। आजको दिनबाट उन्नति र प्रगतिको लागि वातावरण सुन्दर बन्दै गइरहेको अवस्था राशिमा संकेत छ। वृष राशि हुनेको लागि मान सम्मानमा वृद्धि हुनेछ। आँटेका थाकेका कामहरूबाट सफलता मिल्नेछ। मान सम्मानमा वृद्धि हुने आजको राशि वृषबाट संकेत देख्न सकिन्छ। लगानीकर्ताहरूको लागि लगानी सुरक्षित छ। लामो समयको अन्तरालपछि तपाईंका नबनेका कामहरू आज सम्पादन हुँदैछन्। जागिरमा पदवृद्धि, पठन पाठनमा सत्य ध्यान जानेछ। धर्म कर्ममा पनि रुचिहरू वृद्धि रहने यो योग राशिबाट मिथुन राशिलाई संकेत छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज छ। मान सम्मानमा वृद्धि हुन्छ भने आर्थिक ताकेका कामबाट पनि सफलता मिल्ने राशिमा संकेत देख्न सकिन्छ। अलिकति 12 चन्द्रमा भएकाले अनावश्यक खर्च भने वृद्धि रहन्छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पठन पाठनमा पनि शुभ रहेको छ। लक्षणहरू शुभ छन्। मान सम्मानमा वृद्धि हुन्छ। आर्थिक ताकेका कामबाट सफलता मिल्नेछ। कन्या राशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। मान सम्मानमा वृद्धि हुनुका साथसाथमा पारिवारिक जनहरूबाट पनि शुभ रहेको छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग र सम्भावना धेरै शुभ आजको राशिबाट कन्या राशिलाई संकेत छ। तुला राशि हुनेको लागि आज गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग छ। लामो दूरको यात्रामा सहज हुनुका साथसाथमा मंगलको दृष्टि हुँदा घर बनाउने काम र जग्गा किन्ने काममा अग्रसर, काममा सफलता मिल्नेछ। दाजुभाइसँग भने मनमुटावको वृद्धि रहनेछ। गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योगहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। राजयोगले दृष्टि गरेको ग्रह र अलिकति 6-8 ग्रहले अलिकति केही अशुभ पनि गराउन सक्छ। सावधानीका साथमा अगाडि बढ्नु राशिमा संकेत छ। मिल्ने योगहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। राजयोगले दृष्टि गरेको ग्रह र अलिकति 6-8 ग्रहले अलिकति केही अशुभ पनि गराउन सक्छ। सावधानीका साथमा अगाडि बढ्नु राशिमा संकेत छ। मिल्ने योगहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। राजयोगले दृष्टि गरेको ग्रह र अलिकति 6-8 ग्रहले अलिकति केही अशुभ पनि गराउन सक्छ। सावधानीका साथमा अगाडि बढ्नु राशिमा संकेत छ। मिल्ने योगहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। राजयोगले दृष्टि गरेको ग्रह र अलिकति 6-8 ग्रहले अलिकति केही अशुभ पनि गराउन सक्छ। सावधानीका साथमा अगाडि बढ्नु राशिमा संकेत छ। मिल्ने योगहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग छ। राजयोगले दृष्टि गरेको ग्रह र अलिकति 6-8 ग्रहले अलिकति केही अशुभ पनि गराउन सक्छ। सावधानीका साथमा अगाडि बढ्नु राशिमा संकेत छ।
1: धनु राशि
0: दशारो शुभ राशिमा संकेत छ।
2: के तपाईँ भोलि वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
1: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
1: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601
1: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
3: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा तपाईलाई पुनः स्वागत गर्दै उपस्थित छु। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाई
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाई हाम्रै खादारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको 400 विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक गानोगोला खाना नपच्ने खाना खान मन नलाग्ने अल्सर जन्डिस दिशाबाट रगत जाने दुख्ने पोल्ने कब्जियत मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली खादगरी 1 प्रगति टोल खादगरी नगरपालिकाको गेट अगाडि सुखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029553040 र 98007001555। यहाँ डिएक्सएम का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सौखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अलुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने पर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2 हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295-75-267, मोबाइल 97-655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: आओ कस्तो राम्रो है दाइ, यो लगे है म
1: हस् हुन्छ
0: आहा कस्तो राम्रो
1: राम्रो देखिया छ ओ कान्छी बेको लागि पुरा तयारी हो क्या हो
0: हिजो त खुब नारायणीको तिरमा मस्की मस्की नाच्या थियो त त्यही घर भइहाल्यो नि
1: अनि मेलामा त हुनेवाला सासू ससुराको अगाडि कोही कोहीसँग मस्की मस्की नाच्नु पनि त डर लाग्यो त कोही कोहीलाई त्यस्तै नाच्नु मन भए जहाँ पनि नाच्छु नि
0: ए हो लु हिम्मत भए यही नाचेर देखा त हेरौँ म पनि

0: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि।
0: नोट: एसीईको ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161612।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खास गरेको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता: बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मामामेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख सभा। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्ख सभा खासगरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत शङ्ख सभा जिल्ला सिलेसुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, चाटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेन्सोक लोड सेन्टर, याक्सीमा गोगले लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसामखटोल लोड सेन्टर र गोपेनी लोड सेन्टर सम्म नवनिर्मित 11 KV 11,000 भोल्टको प्रसरण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यही 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार, पोल, ट्रान्सफर्मर, एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन, साथै घर पालुवा जनावर जताभावी नछाड्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खाद्यान्न वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट: माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्ख सभा वितरण केन्द्रको सेट कार्यालय टुमलिङटार।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो शङ्ख सभा 95.5 MHz।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ हुलास भए अरू किन खोज्ने

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। प्रधान न्यायाधीशमा सिफारिश। सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाई आज हुँदैछ। संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले प्रधान न्यायाधीशको नियुक्तिलाई लिएर न्यायालयमा अन्यल बढ़ेकाले सुनवाईमा ढिलाइ हुँदा थप जटिलता नहोस् भनेर प्रक्रियाबाटै शीघ्र सुनवाई गर्ने निर्णयमा पुगेको बताउनुभयो। यसका लागि समितिले आज शर्मा विरूद्ध परेका उजुरी खोल्ने र त्यसपछि उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ। कानून व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन्। सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएशनको नेतृत्वमा प्रदर्शन हुन लागेको हो। नेपाल बार एसोसिएशनका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि आज दिउँसो 1 बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालेर प्रदर्शन गर्न लागिएको बताउनुभयो। बारले न्याय विवेक र स्वच्छ प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानून व्यवसायलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ। संघीय संसदको दुवै सदनका बैठक आज पनि बस्दैछन्। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो 1 बजे बोलाइएको छ। बैठकमा प्री बजेट छलफल हुने कार्यसूची छ। छलफलका क्रममा उठेका प्रश्नहरूको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाब दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि प्री बजेटमाथि छलफल हुनेछ। प्री बजेट छलफल सकेपछि यही जेठ 15 गते सरकारले आर्थिक वर्ष 2083-84 बजेट सार्वजनिक गर्नेछ। पूर्वी नाका झापाको काकरभिट्टाबाट झण्डै 1.5 करोड़ रूपियाँ मूल्य बराबरको सुन र 20,000 अमेरिकी डलर सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका पश्चिम बंगाल कोलकाताका 39 वर्षीय परम पाठकलाई सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। भन्सार ढाँटमा शंका लागेर चेक जाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन्। पाठकको साथबाट 1,44,30,815 रूपियाँ बराबरको 570 ग्राम सुन र 30,65,000 रूपियाँ बराबरको 20,000 अमेरिकी डलर बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% छुटको अवसर 2083 वैशाख 7 गतेदेखि जेठ 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
4: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
5: नेपाली पेन्ट्स कम्पनी, जस्मिन पेन्ट, 3 दशक देखि नेपाली मनको रङ।

0: Extreme Energy Drink. Taste the difference, feel the energy.
1: Mommy, garmi pa ye ki si so piu na. Piu na lai ki so, u chau hoti.
2: Hoti?
1: Garmi ma na ya si. This fresh bread pa, nutrition ni, si so hoti.
0: Coming up next.
3: The Good Morning Show.
4: बिहानैदेखि केही स्थानमा वर्षा भइरहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहितको मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने महाशाखाको भनाइ छ। मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाड़ी र हिमाली भूभागका एक दुई स्थानमा भने मेघगर्जन सहितको वर्षा हुने अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ी देशहरूको अनुरोधमा इरानमा आज गर्ने भनिएको सैन्य आक्रमणलाई रोकिएको दावी गर्नुभएको छ। उहाँले इरानसँगको युद्ध अन्त्यका लागि गम्भीर वार्ता समेत भइरहेको जानकारी दिनुभयो। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूद्वारा आक्रमण नगर्न आग्रह गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार एक सम्झौता गरिने जुन अमेरिकाका लागि स्वीकार्य छ। यद्यपि इरानले कुनै आणविक हतियार राख्न नपाउने उहाँले दोहोर्याउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। ब्राजिलले नेमार सहितको 26 सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ। ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले आगामी विश्वकपका लागि ब्राजिलियन टोलीको घोषणा गरेका हुन्। यो सँगै ब्राजिलले नेमारलाई चौथो पटक विश्वकपमा सहभागी गराउने भएको हो। ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका 34 वर्षीय नेमार ब्राजिलका सर्वाधिक गोलकर्ता समेत हुन्। र आर्सनल 22 वर्ष यता पहिलो पटक इंग्लिस प्रिमियर लीग उपाधि नजिक पुगेको छ। आर्सनलले गैरातीको खेलमा बर्नलीलाई 1-0 हराएको छ। यो जितसँगै आर्सनलले शीर्ष स्थानमा 5 अंकको अग्रता लिएको हो। म्यान्चेस्टर सिटीले आजको खेलमा बर्नमाउथलाई पराजित गर्न असफल रहे आर्सनल लीग च्याम्पियन हुनेछ। 9 बजेको कान्तिपुर डायरी यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: NCSA कम्प्युटर सेन्टर खाँदै सङ्खुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्राक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
2: ए,
3: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए,
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार, विज्ञापन बोर्ड। अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
5: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना: नेपाल नेत्र ज्योति संघ, पेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबरी संखुवा सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेर्दामुटको प्राविधिक सहयोगमा यैनित 2083 साल जेठ 7 गते संखुवा सभाको खादबारीमा मेती आँखा अस्पताल बेर्दामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यैनित 2083 साल जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट, यैनित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852060177, 9852060177। नेपाल नेत्र ज्योति संघ, पेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबरी संखुवा सभा।
4: राष्ट्रको गौरव, नेपालीको आवाज, रेडियो संखुवा सभा 95.5 MHz।

ज्यामिरे र बाज कलीको कथा। आज ज्यामिरेको बुवा अर्थात् राउडेको मुखियाको निधन भएको दुई दिन भएको छ र उनीहरूको चलिआएको परम्परा अनुसार आज सबैजना आफ्नो वासस्थान छोडेर नयाँ थलोमा सर्दैछन्। यता सबैलाई बसाइ गराएको चटाउँछ तर बाजकली भने ज्यामिरेको खोजीमा छ।

लगाउने भेषको साफहरूको, तर आफ्ना अनि आफ्नोलाई गुमाउनुको पीड़ा सबैको एउटै हुँदो रहेछ। यही राउटे समुदायको कला, संस्कृति, माया, प्रेम र जीवनीको कथा जीवन।

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रो खानदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गति आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादरी 1 प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि सुखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50770 029553040 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन 0295572067। मोबाइल 97655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आग लागि हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 को कदफा 4 अनुसार वनमा भएको प्राणी तथा रूख बिरूवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
2: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा सङ्खुवा सभा खासगरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत सङ्खुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सीमा गोगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसमखटोल लोड सेन्टर र गोपेन लोड सेन्टर सम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसरण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन साथै घर पालुवा जनावर जताभावी नथार्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खैरबारी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रूख बिरूवा छुन आएमा तत्काल 0295601178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा सङ्खुवा सभा वितरण केन्द्रको सेट कार्यालय टुमलिङटार।
3: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।

यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, यतिसम्म हुन्छ फर्किने रहर फर्किन्छ, एक परदेशी मरेर पनि घर फर्किन्छ। भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, भयो मलाई आफ्नै घर आइपुगे जस्तो भयो, वर्षौं पछि म गाउँको घाटमा आइपुगेँ।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
1: असार पहिलो हप्तादेखि
0: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236019 र 98521
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना यस पङ्ख सभा खासरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमोमेकर 1 जना आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629916 सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक संख सभा
3: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना प्रस्तुत विषयमा खाँदबारी नगर कार्यपालिकाको मिति 2082/12 को चलानी नम्बर 2748 को प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र 5 व्यवसाय दर्ता प्रमाणपत्र 6 व्यक्तिगत संस्थागत पान नम्बर 7 राष्ट्रिय परिचय पत्र नम्बर नोट सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय
4: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संख्या सभा 95.5 MHz

0: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
2: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 0295 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ट्ज।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा

0: ए त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटा टेरसमा गइहाल्नु पर्यो।
1: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
0: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
1: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 98615 39444
1: र 0295901055।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
4: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
5: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasawa.

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।

राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज

0: प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई प्रक्रिया अघि बढ़्यो। अदालतको विषयलाई लिएर कानून व्यवसायी भने विरोध प्रदर्शनमा। इरानमा गर्ने भनिएको सैन्य आक्रमण खाड़ी देशहरूको अनुरोधमा रोकिएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी। र ब्राजिलद्वारा नेमार सहित 26 सदस्यीय विश्वकप टोलीको घोषणा।
1: रजत जयन्तीको उपलक्ष्यमा विशेष उपहार स्वरूप पहिलो पटक विलम्ब शुल्कमा 100% सम्म छुट। छुटको अवसर 2083 वैशाख 7 गतेदेखि 5 गतेसम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 सम्पर्क गर्नुहोस्।
2: वाइफाई नेपालको स्टुडेन्ट अफर 70 एमबीपीएस को 12 महिनाको इन्टरनेट प्याकेजमा 6 महिना बोनस मात्र रु 8,350 फ्याट सहित। जानकारीका लागि 01-597-0789 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पीड पनि सस्तो पनि।

0: नमस्कार, कान्तिपुर डायरीका साथमा देवशिखा र पूजनी समाचार अब विस्तारमा। प्रधान न्यायाधीशमा सिफारिश सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज कुमार शर्माको संसदीय सुनवाईका थप प्रक्रिया अघि बढ़ाइएको छ। संसदीय सुनवाई समितिका सभापति बोधनारायण श्रेष्ठले प्रधान न्यायाधीशको नियुक्तिलाई लिएर न्यायालयमा अन्यल बढ़ेकाले सुनवाईमा ढिलाइ हुँदा थप जटिलता नहोस् भनेर प्रक्रियाबाटै शीघ्र सुनवाई गर्ने निर्णयमा पुगेको बताउनुभयो। यसका लागि समितिले शर्मा विरूद्ध परेका उजुरीबारे छलफल गरिसकेको छ भने प्रधान न्यायाधीशमा सिफारिश शर्मालाई सुनवाईका लागि बोलाएको छ। सुनवाई गर्न समितिको बैठक अपरान्ह 1:30 बजे तय भएको संसद सचिवालयले जनाएको छ। प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा 16 उजुरी परेका थिए। गत वैशाख 24 गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिश गरेको थियो। कानून व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन्। सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएशनको नेतृत्वमा प्रदर्शन हुन लागेको हो। नेपाल बार एसोसिएशनका अध्यक्ष डाक्टर विजय प्रसाद मिश्रका अनुसार सत्य र न्यायको खोजीका लागि आज दिउँसो 1 बजे नेपाल बारको कार्यालय प्रांगणमा लालटिन बालेर प्रदर्शन गर्न लागि बताउनुभयो। बारले न्याय विवेक र स्वच्छ प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानून व्यवसायीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।
1: प्री बजेट छलफलका लागि प्रतिनिधि सभाको बैठक अहिले बसिरहेको छ। राष्ट्रिय सभाको बैठक दिउँसो 1:15 बजे बोलाइएको छ। छलफलका क्रममा उठेका प्रश्नहरूको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको बैठकमा पनि प्री बजेटमाथि छलफल हुनेछ। प्री बजेट छलफल सकिएपछि यही जेठ 15 गते सरकारले आर्थिक वर्ष 2083-84 को बजेट सार्वजनिक गर्नेछ।
0: युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको सो आचार संहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्ड भित्र ल्याउने उद्देश्यले आचार संहिता लागू गरिएको हो। सो आचार संहिताले कार्यालय अनुशासन सम्बन्धी व्यवस्था स्पष्ट पारेको छ। कर्मचारीलाई कार्यालय समयको पूर्ण पालना गर्न, तोकिएको पोशाक प्रयोग गर्न तथा सहकर्मीसँग सहयोगात्मक व्यवहार कायम गर्न निर्देशन दिइएको छ।
1: पूर्वी नाका झापाको काकरभिट्टाबाट झण्डै 1.5 करोड़ रूपियाँ मूल्य बराबरको सुन र 20,000 अमेरिकी डलर सहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका पश्चिम बंगाल कोलकाताका 39 वर्षीय परम पाठकलाई सुरक्षाकर्मीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो। भन्सार ढाँटमा शंका लागेर जाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन्। पाठकको साथबाट 1,44,30,815 रूपियाँ बराबरको 570 ग्राम सुन र 3,65,000 रूपियाँ बराबरको 20,000 अमेरिकी डलर बरामद गरिएको भन्सार कार्यालयले जनाएको छ।
0: सुर्खेतको गुर्वाकोट 9 मा आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना हुँदा सल्यानका 40 वर्षीय पुरूषको मृत्यु भएको छ। सल्यानको श्रीनगरबाट सुर्खेत जाँदै गरेको मोटरसाइकल र सुर्खेतको बोटेचौरबाट सल्ली बजार जाँदै गरेको ट्रक ठोकिएर दुर्घटना भएको थियो। दुर्घटनामा सल्यानको शारदा नगरपालिकाका 40 वर्षीय ढाकावीर भण्डारीको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक वर्ष 48 का कुलबहादुर रावत घाइते भएको प्रहरीले जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, घाटलाक नेटुडी खेल छेउ, शंखुवा सभा। फोन नम्बर 0295 62320 र 98 4 20 50 541।

0: 5597 07 1 सम्पर्क गर्नुहोस्। सरसरु लाग्नु हुनेछ।
1: Red Bull, Babal Energy.
2: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाड़ी देशहरूको अनुरोधमा इरानमा आज गर्ने भनिएको सैन्य आक्रमणलाई रोकिएको दावी गर्नुभएको छ। वहाँले इरानसँगको युद्ध अन्त्यका लागि गम्भीर वार्ता समेत भइरहेको जानकारी दिनुभयो। सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेताहरूद्वारा आक्रमण नगर्न आग्रह गरिएको जानकारी दिनुभयो। वहाँका अनुसार एक सम्झौता गरिने जुन अमेरिकाका लागि स्वीकार्य छ, यद्यपि इरानले कुनै आणविक हतियार राख्न नपाउने उहाँले दोहोर्याउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। कान्तिपुर डायरीमा अब खेल प्रसंग। ब्राजिलले नेमार सहितको 26 सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ। ब्राजिलका मुख्य प्रशिक्षकले आगामी विश्वकपका लागि ब्राजिलियन टोलीको घोषणा गरेका हुन्। यो सँगै ब्राजिलले नेमारलाई चौथो पटक विश्वकपमा सहभागी गराउने भएको छ। ब्राजिलियन क्लब सान्तोसबाट खेलिरहेका 34 वर्षीय नेमार ब्राजिलका सर्वाधिक गोलकर्ता हुन्। उनले 128 खेलबाट 79 गोल गरेका छन्। तर टोलीमा प्रिमियर लीगको यस सिजनमा 15 गोल गर्दै चेल्सीका लागि सर्वाधिक गोलकर्ता बनेका फरवार्ड जोआओ पेड्रो भने अटाएका छैनन्।
3: र आर्सेनल 22 वर्ष यता पहिलो पटक इंग्लिश प्रिमियर लीग उपाधि नजिक पुगेको छ। आर्सेनलले गैराती खेलमा बर्नलीलाई 1-0 हराएको छ। यो जीतसँगै आर्सेनलले शीर्ष स्थानमा 5 अंकको अग्रता लिएको छ। म्यान्चेस्टर सिटीले आजको खेलमा वर्टमाउथलाई पराजित गर्न असफल रहे। आर्सेनल लीग च्याम्पियन हुनेछ। त्यस खेलमा सिटीले वर्टमाउथको 16 खेलको अपराजित यात्रा टुंग्याउँछ भने पनि आर्सेनलले आइतबार लीग जित्न सक्नेछ। अन्तिम दिनको खेलमा आर्सेनलले क्रिस्टल प्यालेसको सामना गर्नेछ। यसअघि नै रेलिगेशनमा परिसकेको बर्नलीले लीगका आफ्ना अन्तिम 10 खेलमा 2 अंक मात्र प्राप्त गरेको छ।
2: अवस्थै नै प्रसंगसँगै मध्याह 12 बजेको कान्तिपुर डायरी सकियो। दीपशिखा र पूजनी विदा हुन्छौ। नमस्कार।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संखुवा सभा खातभरि वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत संखुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सीमा गोगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसामखटोल लोड सेन्टर र गोपेनी लोड सेन्टरसम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन साथै घर पालुवा जनावर जताभावी नथार्नु हुन र लाइन छेउको रुख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खातभरि वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संखुवा सभा वितरण केन्द्रको सेट कार्यालय टुम्लिङटार।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860964000
4: र 9819326375।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, संखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवरा आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
6: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको अतिरिक्त क्रिया क्लब अन्तर्गत बास्केटबल ब्याडमिन्टन टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको सृजनात्मक तथा अतिरिक्त क्रिया क्लब सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल स्वास्थ्य चौकी नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड एमबीबीएस बीपीएच बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म कक्षा सञ्चालन
8: असार पहिलो हप्तादेखि
7: नोट एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स धनकुटा 6 धनकुटा सम्पर्क नम्बर 0265220333 0265236119 र 98520161600।
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर तपाईँ हाम्रै खानदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक गानोगोला खाना नपच्ने खाना खान मन नलाग्ने अल्सर जन्डिस दिशाबाट रगत जाने दुख्ने पोल्ने कब्जियत मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली खादरी 1 प्रगति टोल खादरी नगरपालिकाको गेट अगाडि सुखुवा सभा अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425 50 770 029553040 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
9: आयो सबको घर घरमा आयो।
5: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 MHz।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन

0: Hi.
1: কি বো?
0: আই
1: কি আই
0: আই
1: কি কা কে আই লকি
2: জাস্ট আই
1: ভন ন কি আই
0: আই হেট ইউ

मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरतमा आँखा तथा कान उपचार केन्द्र खादबरी संघको सभाको आयोजना तथा झापामेटे आँखा अस्पताल बेर्तामुठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघको सभाको खादबरीमा मेटे आँखा अस्पताल बेर्ता

0: जेठ 9 गते र 10 गते धर्मदेवी आँख उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98-520-60-177 98-520-60-177 नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल
2: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल,
2: सम्पर्क नम्बर 98-163-55-553
1: र 98-423-18-049।

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले।
1: सम्पर्क 9843447262,
0: 9810555585
1: र वाट्सएप नम्बर 9852286646।
2: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्कु सभा खासरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 9796164914 सिटी सेन्टर खाजबारी नगरपालिका एक भानुचोक शङ्ख सभा।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संखुवा सभा खातभरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजन अन्तर्गत संखुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, चाटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनचोक लोड सेन्टर, याक्सीमा गुगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसामखटोल लोड सेन्टर र गोपेनी लोड सेन्टरसम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन साथै घरपालुवा जनावर जताभावी नचाहनु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खातभरी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख विरोचन आएमा तत्काल 0 29 5 60 178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संखुवा सभा वितरण केन्द्रको साइट कार्यालय टुम्लिङटार।

0: सरप्राइज जेनी, यो गहना कस्तो छ?
1: यस्तो पनि गहना लाउँछन्?
0: अनि यो
1: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
0: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
1: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
0: अन्त कहाँ हुनु र, यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429781,
4: जनक पौडेली, 98520358344 र 029560248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
6: तपाईँ हाम्रै खाँचबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव, नियमित 2083 जेठ 10 गति आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पाली, खाँचबारी 1 प्रगति टोल, खाँचबारी नगरपालिकाको गेट अगाडि, सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425050770 29563040 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
7: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
10: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
9: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
10: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
9: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
10: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
9: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
10: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
9: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँ पारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
10: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
11: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू।
10: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
11: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
12: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी एक शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: का विशेषताहरू,
1: आफ्नै प्रोडक्शन हाउस भएको,
0: आफ्नै टेलिभिजन कार्यक्रम,
1: नृत्य प्रशिक्षकका लागि आफ्नै कला केन्द्र,
0: आफ्नै युट्युब च्यानल भएको, साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर, भिडियो निर्देशन, छायाङ्कन, रेकर्डिङ, मिक्सिङ, एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि, म्युजिक भिडियो निर्माणको लागि, युट्युब, फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: नव प्रतिभाका लागि विशिष्ट स्थान, थप जानकारीको लागि
1: फिल्म सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: प्रबन्ध निर्देशक नन्दराम परियार, फोन नम्बर 98146906726। हामी छौ तपाईँको सेवामा।

0: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो, घर जग्गा, बहाल, व्यवसाय आदिको कर तिर्नको लागि 1. जग्गा धनी प्रमाण पूर्जा, 2. जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र, 3. पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र, 4. बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5. व्यवसाय दर्ता प्रमाण पत्र, 6. व्यक्तिगत संस्थागत पान नम्बर, 7. राष्ट्रिय परिचय पत्र नम्बर। नोट: सामाजिक सुरक्षा भत्ता लिइरहनुहुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका एक वडा कार्यालय।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्न आउनु भएको?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी न, अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
8: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
9: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 0295607679 र मोबाइल नम्बर 9842082776।
10: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
11: ए दाई, ए दाई, पक्नुहोस् त पक्नुहोस्, के गर्नु भएको?
12: देख्नु भएन, औषधी हालेको।
11: लौन शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् है, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
12: हजुर,
11: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
11: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: NCSA कम्प्युटर सेन्टर खादबारी एक शङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली।
1: सम्पर्क 029141084 र 9804545827।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz
1: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शंकर सभा खासभरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत शंकर सभा जिल्ला सिलेसन गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटर लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सीमा गुगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यतमखटोल लोड सेन्टर र गोपेन लोड सेन्टर सम्म नवनिर्मित 11 KV 11,000 भोल्टको प्रसरण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन साथै घरपालुवा जनावर जताभावी नथार्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्नु परेमा नेपाल विद्युत प्राधिकरण खाजगरी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्नु हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनझनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख विरचना आएमा तत्काल 0295601178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शंकर सभा वितरण केन्द्रको सेट कार्यालय टुमलिङटार।
2: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शंकर सभाको खाँचबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615 39444
5: र 0295901055।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, शंखुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै, सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
9: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
10: असार पहिलो हप्तादेखि।
9: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 026-522-033, 026-523-619 र 98-520-61-612।
11: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
12: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
11: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
12: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
11: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
12: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
11: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादरी 1 प्रगति टोल, खादरी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98-425-50-770-29-563-040 र 98-00-1555। यहाँ डिएफएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
15: आयो सबको घर घरमा।
16: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ पेशरत आँखा तथा कान उपचार केन्द्र खादबनी संघको सभाको आयोजना तथा झापा मेची आँखा अस्पताल बेतामुटको प्राविधिक सहयोगमा यमित 2083 साल जेठ 7 गते संघको सभाको खादबनीमा मेची आँखा अस्पताल बेतामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यमित 2083 साल जेठ 7 गते स्थान खादबरी नगरपालिका 1 संखुवा सभा। नोट यमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177 9852602177। नेपाल नेत्र ज्योति संघ पेशरत्न आँखा तथा कान उपचार केन्द्र खादबरी संखुवा सभा।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801,
6: जनक पौडेली 9852058344 र 029562048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
12: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
11: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9843218049।

गजल आखा छिम छिम परेली गरेर हेर्दा इमा यो मलाई कन्ट्रोल

0: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
1: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
0: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
1: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
0: प्रोप्राइटर लक्ष्मी काफ्ले,
1: सम्पर्क 9843347262,
0: 9010555585
1: र वाट्सएप नम्बर 9852028646।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खै जन्म दर्ता दिनुहोस् त।
3: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन।
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97-629-16-997-629-16-914। सिटी सेन्टर खासगरी नगरपालिका 1 भानुचोक शङ्ख।

0: भ्रष्टाचारसम्मका आरोप, न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना, प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन, सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग, यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए 1,25,00,000,000 भन्दा बढ़ी राजस्व संकलन, चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत पठायो, चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई, र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी। नेपाल खबरमा अब पूरा खबर। संसदीय सुनवाईका क्रममा प्रस्तावित प्रधान न्यायाधीश मनोज कुमार शर्मालाई सांसदहरूले प्रश्न सोधिरहेका छन्। शर्मा अहिले समितिमा उपस्थित भए जवाफ दिइरहनु भएको छ। शर्मामाथि परेका 16 उजुरीमाथिको छलफल सकिएको छ। शर्मा विरूद्ध 16 उजुरीकर्ताले उजुरी दर्ता गराएका छन्। उजुरीकर्ताहरूले शर्मामाथि सर्वोच्च अदालतमा न्यायाधीश रहँदा बेन्च फिक्सिङ गरेको आरोप लगाएका छन्। राजनीतिक प्रभाव र पहुँचका आधारमा संवेदनशील मुद्दाको सुनवाई प्रभावित बनाएको उहाँमाथि आरोप छ। केही उजुरीकर्ताले शर्मालाई नेपो बेबी भन्दै पारिवारिक शक्ति र पहुँचको भरमा न्यायिक क्षेत्रमा उक्लिएको आरोप समेत लगाएका छन्। शर्मा न्यायाधीश नियुक्तिपछि नेकपा एमालेसँग निकट बनेको र राजनीतिक प्रभावमा काम गरेको आरोप पनि लगाइएको छ। यसले न्यायपालिकाको निष्पक्षता र स्वतन्त्रतामाथि प्रश्न उठाएको उजुरीकर्ताहरूको भनाई छ। यस्तै काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धी विवादित मुद्दामा रिट खारेज गरी झण्डै 2 अर्ब रूपियाँ बराबर भ्रष्टाचार आरोप समेत उहाँले लागेको छ। यस्तै उजुरीकर्ताहरूले एनसेल कर फिर्ता सम्बन्धी विवादास्पद प्रकरणमा पनि शर्माले सहयोगी भूमिका खेलेको दावी गरेका छन्। शक्तिको दुरूपयोग र न्यायपालिकामा परिवारवाद मौलाएको आरोप समेत उजुरीमा समावेश गरिएको छ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा बारे संसदीय सुनवाई समितिले आजै औपचारिक सुनवाई गर्दैछ। समितिले उजुरीकर्ताका भनाई, प्रमाण र आरोपको गम्भीरता मूल्याङ्कन गरेपछि मात्रै नियुक्तिबारे अन्तिम निर्णय प्रक्रिया अघि बढ़ाउने जनाएको छ। यसैबीच प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका मनोज कुमार शर्माले न्यायालयमा सुधार गर्ने कार्ययोजना प्रस्तुत गर्नुभएको छ। न्यायालयको सुधारका लागि 1 महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने उहाँको योजना छ। उहाँले संसदीय सुनवाई समितिमा पेश गरेको कार्ययोजनामा न्यायाधीश नियुक्ति सम्बन्धी प्रस्तावहरू पनि समावेश गरिएको छ। नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्याय अन्यलको विरोध गरेका हुन्। नेपाल बार एसोसिएशनले अस्ति आइतबार बसेको बैठक मार्फत अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै विरोधको कार्यक्रम घोषणा गरेको थियो। त्यही अनुसार आज दिउँसो 1 बजे बारको कार्यालय प्रांगणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बाललाई विरोध प्रदर्शन गरेका हुन्। प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड सहित विरोध प्रदर्शन गरेको छ। बैठक शुरू भए लगत्तै पार्टीका अध्यक्ष हर्क साम्फाङ सहितका सांसदहरूले आफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदमा बोल्नका लागि समय माग्नुभएका साम्फाङ समय नपाएपछि संसद बैठक छाडेर जानुभएको छ। त्यसअघि संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यानाकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यस्तै गरी विरोध प्रदर्शन गरेको थियो। लगातार दोस्रो दिन आज पनि संसद बैठकमा श्रम संस्कृतिले आफ्नो असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो। यसैबीच सांसदहरूले सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन, महँगी नियन्त्रण, तत्काल राहत प्याकेज ल्याउनुपर्ने, सैनिटरी प्याड र हानिकारक वस्तुमा सिन ट्याक्स हटाउन माग गरेका छन्। यस्तै मापदण्ड विपरीतका अस्पतालमाथि कार्यवाही गर्न पनि सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभामा सरकारको नीति कार्यक्रम लगायत विषयमा छलफल चलिरहेको छ। यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1181 आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो। अहिलेसम्म सगरमाथा आरोहणका लागि 55 देशका 494 आरोहीले अनुमति लिएका छन्। सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै 109 चिनिया नागरिकले अनुमति लिएका छन्। पर्यटन विभागले 6,500 मिटरभन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ। यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरे बापत 1,25,84,60,554 रूपियाँ राजस्व संकलन गरेको छ। विभागले सबैभन्दा सगरमाथाबाट 1,07,86,91,475 रूपियाँ संकलन गरेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा, प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। देशभर तापक्रम बढ़दै गएको छ। आज सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ी एयरपोर्टमा 37.7 डिग्री सेल्सियस मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तापक्रम बढ़दै गएको छ। आधा दिनमा तापक्रम झन बढ़दै जाने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। केही ठाउँमा पानी पर्ने अनुमान भए पनि तत्काल ठूलो पानी पर्ने सम्भावना भने छैन। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने धेरै ठाउँमा गर्मी हुनेछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आउँदा बैठकमा बोलाएर सरकारलाई थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्णहरि बुढाथोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको समेत जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखिएका विभिन्न ज्ञाप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो। ताइवानका प्रधानमन्त्री चो जंग ताईले चीनको निरन्तर सैन्य गतिविधि क्षेत्रीय अशान्ति र अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताउनु भएको समाचार संस्था रोइटर्सले जनाएको छ। लोकतान्त्रिक रूपमा शासित ताइवानलाई चीनले आफ्नो क्षेत्र मान्दै आएको छ र राजनैतिक दबाव बढ़ाएको छ। यस्तै चीनले ताइवानका राष्ट्रपतिलाई चिङते पृथकतावादी भएको आरोप लगाउँदै उहाँसँगको वार्तालाई अस्वीकार गर्दै आएको छ। राष्ट्रपति तेले पदभार ग्रहण गरेको दोस्रो वार्षिक उत्सवको पूर्व सन्ध्यामा राजधानी ताइपेईमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ताईले चीनको गतिविधि बारे चिन्ता व्यक्त गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। अस्ट्रेलियाको बिग बास लीग बीबीएल 2026-27 को उद्घाटन खेल आउँदो डिसेम्बरमा भारतको चेन्नईमा आयोजन गर्ने तयारी भएको छ। बीबीएलको आउँदो 16 संस्करणको उद्घाटन खेल चेन्नईको एमए चिदम्बरम रंगशालामा हुने तयारी भएको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले गएको फेब्रुअरीमा चेन्नईको मैदानलाई सम्भावित स्थलका रूपमा पहिचान गरेको थियो। लगत्तै तामिलनाडु क्रिकेट संघ टीएनसीए र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईसँगको सकारात्मक छलफलपछि चेन्नईमा बीबीएल उद्घाटन खेल आयोजन गर्ने योजना अघि बढ़ेको खबरमा उल्लेख छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। प्रस्तावित प्रधान न्यायाधीश शर्माबारे संसदीय सुनवाई चल्दै बेन्च फिक्सिङदेखि भ्रष्टाचारसम्मका आरोप न्यायालयमा सुधार गर्ने शर्माको कार्ययोजना। प्रतिनिधि सभामा आज पनि श्रम संस्कृति पार्टीको प्ले कार्ड सहित विरोध प्रदर्शन। सुकुम्बासी व्यवस्थापन तथा महँगी नियन्त्रणका लागि पहल गर्न सांसदहरूको माग। यस वर्षको वसन्त ऋतुमा 1181 जनाले हिमाल आरोहणको अनुमति लिए 1.25 करोड़ भन्दा बढ़ी राजस्व संकलन। चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान पोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई। र बीबीएलको उद्घाटन खेल चेन्नईमा आयोजना गर्ने तयारी।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
4: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा सङ्खुवा सभा खातबारी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत सङ्खुवा सभा जिल्ला सुलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनसोक लोड सेन्टर, याक्सीमा गुगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसामखटोल लोड सेन्टर र गोपेन लोड सेन्टर सम्म नवनिर्मित 11 KV 11,000 भोल्टको प्रसरण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यही 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार, पोल, ट्रान्सफर्मर, एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन, साथै घर पालुवा जनावर जताभावी नछाड्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खातबारी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि त्यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 0295-60-178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा सङ्खुवा सभा वितरण केन्द्रको सेट कार्यालय टुम्लिङटार।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1,350 प्रति बोरा। स्टिन जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1,975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खादबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 0296522201 र 97499225200।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
7: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुम्लिङटार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
7: सम्पर्क नम्बर 98-60-96-40-00
8: र 98-19-32-76-75।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोर्माइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो संखुवा सभा 95.5 MHz।
4: वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस, कन्ट्याक्ट 01 5970222। फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धे विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606879 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खातबारी एक बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढोकाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9852061580 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी एक सङ्खुवा सभा।
10: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
11: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
10: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
11: दाँत खोल्ने, दाँत सफा गर्ने,
10: दाँतको एक्सरे गर्ने,
11: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
10: झिक्न मिल्ने आरपीडी लगाइने,
11: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
10: बाङ्गो टिङ्गो दाँत मिलाइने,
11: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
10: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
11: सम्पर्क नम्बर 0295906667 र 9842022667।
12: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
13: किन र काका?
12: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
13: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
12: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
13: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
12: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
13: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
12: र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
13: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
12: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ।
13: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
12: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्कुवा सभा।
13: प्रोप्राइटर सुनु एन भीमका दाइली।
12: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
15: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: ठटाल टेलरिङ सेन्टर, खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 0295901155।
4: More style, more design. Total Tellers.

0: हेर निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रो सेवाहरू
1: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 9825160580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गोटिङको दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट, सेउ, शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 029590667 र 9842226।
4: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्खुवा सभा खाँदबारी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत शङ्खुवा सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, याक्सीमा गोगनी लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यथामखाटोल लोड सेन्टर र गोपेन लोड सेन्टर सम्म नवनिर्मित 11 केभी 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यहीमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार, पोल, ट्रान्सफर्मर, एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन, साथै घर पालुवा जनावर जताभावी नछाड्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्खुवा सभा वितरण केन्द्रको सेट कार्यालय टुमलिङटार।
5: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी, शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतेदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छूटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छूटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टीम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय खाँदबारी, हिमावी टोल, देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029 56 22 01 र 97 499 22

0: जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
1: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
0: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9816655553 र 9943218049।
5: भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सीटीईभीटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 का लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
6: असार पहिलो हप्तादेखि।
5: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 9852061600।
7: सुवर्ण अवसर। तपाईँ हाम्रै खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसुत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खाँदबारी 1 प्रगति टोल, खाँदबारी नगरपालिकाको गेट अगाडि सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 9845550770, 029553040 र 9807001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
3: यो डाँडा त पोहोर चार भन्दा पनि अझै उकालो उकालो भयो कि क्या हो? यसो गरौँ होला, एकछिन बसौँ, हावा खाउँ, ज्यानको माया खानको लगाइदिउँ।
4: लु, हावा खानु परेको छैन,
3: एकै स्वाट हो नि, स्वाटै पार्छु नि, हुँदैन।
4: होइन, तिमीले त यो कोसेलीको भाडा रुच पुऱ्याउनु आएको क्या हो?
3: यसो गरौँ न त, उसो भए फाक्सा एक चोक्का चाहिँ भोक लाग्यो कि साह्रै।
4: यो बाटो चुक्रा बारेमा गरे खामला के हिँड्नु न छिटो।
3: होइन, एकै स्वाट त हो नि, अनि त्यसपछि जाउँ, यहाँको सिट्यो कि त्यहाँको फर्कौँ कि।
5: ल है, हजुर, सुरु गर्नु पर्यो।

0: हिरो एक्सचेन्ज एन्ड इभोल्भ नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
1: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरिज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन,
0: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
2: स्थान खाबर एक चाँदनी चोक सङ्खुवा सभा, मिति 2083 जेठ 6 गतेदेखि 11 गते सम्म। प्रोप्राइटर किरण दास, सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9871006786।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 9843347262,
3: 9010555580
4: र वाट्सएप नम्बर 9852286646।
5: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
3: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
5: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842501।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
7: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 9860946000
13: र 9819376375।

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
3: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली, 98525854 र 029560248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। तपाई हाम्रै खाँदबारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव, नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमा उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खाँदबारी 1 प्रगति टोल, खाँदबारी नगरपालिकाको गेट अगाडि, सङ्खुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425750740 र 98007001555। यहाँ डिएक्सएन का सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
5: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको कर प्रिन्ट रुजु, करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
6: हेलो
7: हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
8: दिन त। हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भने रहेछ, के हो, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, किन दिन्थे?
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ, पेशरत्मा आँखा तथा कान उपचार केन्द्र, खादबरी संघका सभाको आयोजना तथा झापामेटी आँखा अस्पताल बेर्तामठको प्राविधिक सहयोगमा यहीमित 2083 साल जेठ 7 गते संघको सभाको खादबारीमा मेटी आँखा अस्पताल बेर्तामठको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यहीमित 2083 साल जेठ 7 गते, स्थान खादबरी नगरपालिका 1, संखुवा सभा। नोट, यहीमित 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 9852602177, 9852602177। नेपाल नेत्र ज्योति संघ, पेशरत्न आँखा तथा कान उपचार केन्द्र, खादबरी, संखुवा सभा।

0: जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572 67, मोबाइल 97438640084।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: NCSA कम्प्युटर सेन्टर खाँदबारी शङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसए कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यावहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू: प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561076 र मोबाइल नम्बर 9840878967। र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो? खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने,

0: बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।
4: नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा, जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको पाँचौं तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
5: असार पहिलो हप्तादेखि।
4: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6, धनकुटा। सम्पर्क नम्बर 0265220333, 0265236119 र 98520161600।
6: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5.

हामी एन्ड बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनु।

त्यहाँ माथि हेर त बादलभन्दा माथि कति राम्रो सुन्नुलाई त्यही जान मलाई। आहा कति राम्रो, तर हामीसँग त पखेटा छैन, कसले पुऱ्याइदिन्छ र?

0: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्खोत्सव खासगरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ दुईजना, अलराउन्ड कुक दुईजना र वेटर चारजनाका साथै मामामेकर एकजना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खाजबरी नगरपालिका एक भानु चोक शङ्ख सभा।
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी सङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029562201 र 97499225200।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067, मोबाइल 97655680। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: हिरो एक्सचेन्ज एन्ड इभोल्व, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
4: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्व अफर। फ्री एसेसरी अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
3: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
0: स्थान खाबरी एक चाँदनी चोक सङ्खुवा सभा। मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास। सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852051786 र 9841006786।
5: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र डेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: खादबारी नगरपालिका एक वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खाँदबारी नगरकार्यपालिकाको मिति 2082/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य संचित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिई आउनुहुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाण पत्र 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाण पत्र 4 बहाल करका लागि दुवै पक्ष बीच भएका सम्झौता पत्र 5 व्यवसाय दर्ता प्रमाण पत्र 6 व्यक्तिगत संस्थागत पान नम्बर 7 राष्ट्रिय परिचय पत्र नम्बर नोट सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत अनुरोध छ। खाँदबारी नगरपालिका 1 वडा कार्यालय।

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै हृदय रिमालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: संसदीय समितिबाट अनुमोदित मनोज कुमार शर्माले केही बेरमा प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापित प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
0: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो, दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
1: कंगो र युगाण्डामा इबोला फैलिएपछि नेपालमा पनि सतर्कता, जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
2: हात्तिनु पर्ने कुराहरू छैन, किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, यो पानीबाट सर्ने रोग पनि होइन। स्रोतको सूचनाहरूमा हामी विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ।
0: चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपोत पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
1: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै।
3: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
4: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
5: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
4: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाई र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
5: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
4: थप जानकारीका लागि फोन नम्बर 01-5551-990 सम्पर्क गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले आजै शपथ लिँदै हुनुहुन्छ। शपथ लिए लगतै उहाँले कार्यभार सम्हाल्ने कार्यक्रम तय भएको छ। आज दिउँसो संसदीय सुनवाई समितिबाट अनुमोदन हुनुभएका शर्माको केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शपथको कार्यक्रम तय भएको छ। संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सञ्चालन नियमावली 2080 नियम 26 उपनियम 5 बमोजिम शर्माको नाम सर्वसम्मत रूपमा स्वीकृत भएको हो। संवैधानिक परिषदले गएको वैशाख 24 शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। संसदीय सुनवाई समितिबाट नाम अनुमोदन भएसँगै राष्ट्रपतिद्वारा प्रधान न्यायाधीश नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ। यस्तै शर्माले आफ्नो सिफारिश विरूद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दवाब नदिएको समितिमा स्पष्टीकरण दिनुभएको छ। संसदीय सुनवाईको क्रममा आज संसदीय समितिमा बोल्दै उहाँले यसबारे स्पष्टीकरण दिनुभयो। उहाँले बार र न्यायालय बीच द्वन्द्व नभएको समेत स्पष्ट पार्नु भएको छ। सांसदहरूले बार र बेन्च बीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए।
1: यसैबीच नेपाल बार एसोसिएशनको नेतृत्वमा कानून व्यवसायीहरूले आज सर्वोच्च अदालत परिसरमा दिउँसै लालटिन बालेर सांकेतिक प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा पछिल्लो समय विकसित घटनाक्रमप्रति असन्तुष्टि जनाउँदै उनीहरूले न्यायालयमा देखिएको अवरोध र न्यायालयको अन्यलको विरोध गरेका हुन्। अदालतमा रिट निवेदन समेत दर्ता हुन नसक्ने अवस्था सृजना भएको निष्कर्ष निकाल्दै बारले विरोध गरेको हो। दिउँसो 1 बारको कार्यालय प्रांगणमा कानून व्यवसायीहरू भेला भएर लालटिन बाल्दै विरोध प्रदर्शन गरेका हुन्।
0: सरकारले काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापित भएकाहरूलाई प्रति परिवार 25,000 रूपियाँ पुनस्थापना खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउने क्रममा विस्थापित भएकाहरूको विवरण रुजू गरी पुनस्थापना खर्च बापत एकमुष्ट 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्ने उद्देश्यले 5 सदस्यसम्मको परिवारलाई मासिक 15,000 र त्योभन्दा धेरै सदस्य भएमा प्रति सदस्य थप 2,000 रूपियाँका दरले अहिलेलाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च प्रदान गरिने सरकारले निर्णय गरेको छ। विस्थापित परिवारका बालबालिकाको पठन पाठन र स्वास्थ्य सेवाको सुनिश्चितताका लागि पालिकासँग समन्वय र सहकार्य गर्ने सरकारले जनाएको छ। यस्तै बैठकले नगरपालिका राजस्व अभिवृद्धि परियोजनाका लागि स्विजरल्याण्ड सरकारबाट प्राप्त हुने र अरणीको राजमार्गको मरम्मत सुधारका लागि चीन सरकारले उपलब्ध गराउने अनुदान सहायता स्वीकार गर्ने समेत निर्णय गरेको छ।
1: प्रतिनिधि सभाको आजको बैठकमा पनि विपक्षी दल श्रम संस्कृति पार्टीले प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ। बैठक शुरू भए लगतै पार्टीका अध्यक्ष हर्क साम्पाङ सहितका सांसदहरूले आआफ्नो ठाउँबाट उठेर प्ले कार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्। संसदको कार्यवाही अगाडि बढ़िरहँदा श्रम संस्कृति पार्टीका सांसदहरूले विभिन्न माग अंकित प्ले कार्ड सहित उभिएर सदनको ध्यान आकर्षण गराएका थिए। यो दलले हिजोको बैठकमा पनि यसै गरी विरोध प्रदर्शन गरेको थियो। यसैबीच सांसदहरूले वास्तविकतामा आधारित रहेर आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्नेमा जोड़ दिनुभएको छ। आजको बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक छलफलमा भाग लिँदै उहाँहरूले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकतामा राख्न अर्थतन्त्रको विस्तार गर्न र साना किसानको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा राखेका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका जनताको हितका लागि आगामी आर्थिक वर्षको बजेट तय हुनुपर्ने बताउनुभयो। सांसद दुर्गाराज राईले साना किसानको हितका लागि बजेट विनियोजन हुनुपर्ने धारणा राख्नुभयो।
0: यसैबीच अर्थमन्त्री डाक्टर सोनिङ वाग्लेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतालाई नागरिकसँग गरिएको प्रतिबद्धता कार्यान्वयनका लागि गरिएको इमान्दार प्रयासको रूपमा बुझी दिने सांसदहरूलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा विधेयकको सिद्धान्त प्राथमिकतामाथि सांसदले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभयो। अर्थमन्त्री वाग्लेले यो विधेयक सरकारले विभिन्न राजनैतिक दलको घोषणा पत्रमा उल्लेख गरिएका विषयवस्तुलाई पनि समेट्ने प्रयास गरेको बताउनु भएको छ।
1: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी बजेट तर्जुमाका लागि विषयमा विज्ञहरूसँग परामर्श लिने निर्णय गरेको छ। समितिको चौथो बैठकले 8 जना विज्ञहरूको नामावली पारित गर्दै उनीहरूलाई आगामी बैठकमा बोलाएर सरकारले थप सुझाव तथा निर्देशन दिन आवश्यक राय लिने निर्णय गरेको हो। समिति सभापति कृष्ण हरि बुढा थोकीले बैठकमा समिति अन्तर्गत गठन गरिएका विषयगत उपसमितिहरूले आफ्नो प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको जानकारी दिनुभयो। उहाँका अनुसार उपसमितिहरूले विभिन्न विषयमा देखि एका ग्याप तथा फाइन्डिङहरू समिति समक्ष राखेका थिए। साथै केही सांसदहरूले वर्तमान बजेट तथा बजेट तर्जुमा प्रक्रिया सम्बन्धी विषय उठाएका थिए।
0: सशस्त्र प्रहरीले पूर्वी नागरकाकर भेटाबाट 1,44,65,000 रूपियाँ बराबरको 570 किलोग्राम 24 क्यारेट सुन र 20,000 अमेरिकी डलर सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल 2 नम्बर हेडक्वार्टरका प्रमुख अम्बिका प्रसाद जोशीले हिजो बेलुकी 5:15 बजेतिर भारतको कोलकाता घर बताउने 39 वर्षीय परम पाठकलाई काँकरभिटा भन्सारको चेकपोस्टमा जाँच गर्दा सुनसहित अमेरिकी डलर नेपाली 30,65,000 रूपियाँ र 85,419 भारतीय रूपियाँ सहित बरामद गरिएको बताउनुभयो। पक्राउ परेका भारतीय नागरिकबाट गाड़ी चालक अनुमति पत्र, आधार कार्ड, भिभो मोबाइल, सामसुङ मोबाइल, हार्ड डिस्क, सिम कार्ड, भिजा कार्ड र चेक समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।
1: देशभर तापक्रम बढ़दै गएको छ। विशेष गरी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई जिल्लामा गर्मी उल्लेख्य रूपमा बढ़दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सबैभन्दा बढ़ी तापक्रम कैलालीको धनगढ़ीमा 37.7 डिग्री सेल्सियस मापन गरिएको छ। यस्तै नेपालगंजमा 36.7, भैरवमा 34.8, विराटनगरमा 33 डिग्री तापक्रम मापन गरिएको छ। पछिल्ला केही दिन यता नेपालगंज, धनगढ़ी, भैरवा, टीकापुर, अतरिया र महेन्द्रनगर लगायत पश्चिम तराईका जिल्लामा तापक्रम लगातार बढ़िरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभावका कारण तराई क्षेत्रमा तापक्रम तीव्र रूपमा बढ़िरहेको हो। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आगामी केही दिन अझै गर्मी बढ़ने अनुमान गरिएको छ। सर्वसाधारणलाई दिउँसो 11 बजेदेखि 4 बजेसम्म सकेसम्म घाममा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ। साथै प्रशस्त पानी तथा झोल पदार्थ सेवन र बालबालिका ज्येष्ठ नागरिक र बिरामीले विशेष ध्यान दिनुपर्ने स्वास्थ्य कर्मीको भनाइ छ। तत्काल देशभर ठूलो वर्षा हुने सम्भावना नरहेको मौसमविदले बताएका छन्। आज राति कोशी मधेस बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।
0: दुर्गा प्रसाईमाथि अनुसन्धान गर्न प्रहरीले थप 3 दिनको अनुमति पाएको छ। हिजो राति वीरगंजमा रहेको होटल सिद्धार्थ दियालोबाट पक्राउ परेका पर्साईले आज पर्सा जिल्ला अदालतमा उपस्थित गराएर म्याद लिएको हो। जिल्ला प्रहरीकारले पर्साका अनुसार सामाजिक सञ्जाल मार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने गतिविधि सञ्चालन गरेको र राज्य विरूद्ध उक्साउने प्रकृतिका गतिविधिमा संलग्न रहेको भन्ने उजुरीका आधारमा पर्साईमाथि अनुसन्धान अघि बढ़ाएको हो। प्रसाईमाथि विद्युतीय कारोबार ऐन तथा सार्वजनिक शान्ति विरूद्धको कसुर अन्तर्गत अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा उनका अभिव्यक्ति, सार्वजनिक कार्यक्रम तथा सामाजिक सञ्जाल गतिविधिबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरीकारले पर्साले जनाएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा इबोला संक्रमणको जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। शर्त तथा बन्देजहरू लागू हुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ न। अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
11: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
12: फोन 0556493333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनस्थापना खर्च दिने सरकारको निर्णय, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता नागरिकसँग गरिएको प्रतिबद्धता बमोजिम रहेको अर्थमन्त्री वाग्लेको भनाई, पूर्विनाका काठमाडौँ भित्ताबाट 570 ग्राम सुन र नगद सहित एकजना भारतीय नागरिक पक्राउ, देशभर गर्मी बढ़दो क्रममा दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले इबोलाको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि इबोला भाइरसको सम्भावित संक्रमणप्रति सतर्कता बढ़ाएको छ। डब्ल्यूएचओले आइतबार कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको हो। योसँगै इबोलाबारे नेपालमा पनि चासो बढ़ने स्वाभाविक हो। कंगो र सुडानमा सन् 1976 पहिचान भएको यो भाइरस प्राण घातक भए पनि दुर्लभ छ। यसअघि सन् 2014-15 पनि पश्चिम अफ्रिकामा फैलिँदा विश्वव्यापी त्रास बढ़ेको थियो। विश्वव्यापी त्रासका बीच नेपालमा यसको जोखिम चाहिँ कतिको छ त? भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दलाई सोध्नु भएको छ।
2: डब्ल्यूएचओले यो इबोलाको विषयमा पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न भनेर चाहिँ यसले घोषणा गरेको छ, तर यो विश्वव्यापी महामारीको चाहिँ स्तरमा नपुगेको र त्यस हिसाबले चाहिँ हामी चिन्तित हुन नपर्ने अवस्थामा चाहिँ डब्ल्यूएचओले भनेको छ। र डब्ल्यूएचओले वर्गीकरण गरेकोमा चाहिँ अब जुन एउटा सुझाव दिएको छ त्यसमा चाहिँ कसरी प्रथमत जुन ठाउँमा चाहिँ यो समस्या भएको छ त्यो विशेष गरी डीआरसी कंगो र चाहिँ तपाईँको युगान्डा त्यसलाई एक किसिमको उहाँहरूको सुझाव छ भने दोस्रोमा चाहिँ त्यो राष्ट्रहरूसँग वरिपरि भएका चाहिँ राष्ट्रहरू जो चाहिँ अफ्रिकामा पर्छ उहाँलाई चाहिँ त्यो सुझावहरू छ। तर हामी अब नेपाल लगायत यस्ता चाहिँ दक्षिण एसियाका अन्य राष्ट्रहरू र अन्य तपाईँको चाहिँ अफ्रिकाभन्दा बाहिरको देशहरूलाई चाहिँ एउटै खालको चाहिँ सामूहिक सुझाव दिनुभएको।
12: डब्ल्यूएचओले चाहिँ हामी जस्तो राष्ट्रलाई चाहिँ के सुझाव दिएको छ?
2: सुसूचित हुन र चाहिँ तयारी अवस्थामा रहन तर धेरै आतंकित नहुन र चाहिँ आफ्ना चाहिँ के अरे जनस्वास्थ्यका जति पनि तयारीका पक्षहरू छन् त्यसलाई चाहिँ चुस्त दुरुस्त राख्नको लागि उहाँहरूको सुझाव छ। यसमा नागरिकलाई सूचित गर्ने नाकाहरूमा आफू सतर्क रहने जनसमुदायलाई चाहिँ सही जस्तो जानकारी दिने उहाँहरूको चाहिँ सुझाव छ।
12: जस्तो स्थल मार्ग सीमा नाकामा चाहिँ विशेष अप्नाउनु पर्ने सावधानी र हवाई मार्ग हुँदै चाहिँ नेपाल प्रवेश गर्नेलाई चाहिँ रोक्नु पर्ने त्यस्ता केही प्रावधानहरू तोकिएका छन्?
2: रोक्नुपर्ने कुरा त्यस्तो केही शब्दमा केही पनि छैन। त्यहाँ हामीले चाहिँ हाम्रो जनस्वास्थ्यका जति पनि हाम्रा भूमिकाहरू हुन्छ त्यो रियतपूर्वक भइरहेको छ र उहाँले चाहिँ यो के अरे इबोलाको मात्रै होइन अरू पनि विभिन्न खालका चाहिँ स्वर रोगका हामीले निगरानी गरिरहेका हुन्छौँ। त्यही प्रणालीगत रूपमा चाहिँ हाम्रो चाहिँ स्वास्थ्य कर्मीहरूले त्यसलाई निगरानी गर्नुभएको छ र यसमा हामीले कसरी अलिकति सचेत हाम्रा स्वास्थ्य कर्मीहरूलाई चाहिँ यो विषयको बारेमा हामी सचेत राख्छौँ र चाहिँ नाकाहरूमा तपाईँको प्लेनबाट र स्थानका जति पनि नाकाहरूमा हामी सचेत छौँ, सचेत बनाएर राखेका छौँ।
12: अब सचेत छौँ भन्दा भन्दै कहिलेकाहीँ चाहिँ यस्ता सरुवा रोग चाहिँ संक्रामक रोग चाहिँ वात्तै फैलिदिन्छ र नियन्त्रण गर्न गाह्रो हुन्छ। यसअघिका घटनाहरूलाई पनि हामीले लिन सकिन्छ होइन। सरकारले चाहिँ यतिखेर हवाई मार्ग हुँदै प्रवेश गर्नेलाई के कस्ता जाँच गर्ने अथवा के गर्ने संयन्त्रहरू के छन्?
2: त्यसमा अहिले हामी यसलाई चाहिँ नजिकबाट हेरिरहेको अवस्था हो होइन। डब्ल्यूएचओले चाहिँ सम्प्रेषण गरिरहेका जति पनि अब उहाँहरूको सुझाव छ त्यसलाई हामी नजिकबाट हेरेका छौँ र विशेष गरी चाहिँ हामीले विगत अनुभवहरू होइन विभिन्न खालका महामारीहरूलाई पनि हामीले जुन सिकेका छौँ त्यसको आधारमा विशेष गरी हाम्रो द्रुत प्रतिकार्य टोली तथा आपतकालीन जति पनि चिकित्सकीय समूह परिचालनका जति पनि हाम्रो संरचनाहरू छ त्यसलाई चाहिँ हामीले एकदम सचेत बनाएका छौँ र त्यसमा पनि विशेष गरी संघीय स्तरको चाहिँ हाम्रो के अरे ऱ्यापिड रेस्पोन्स कमिटी भन्नेको हामीले बैठक पनि बसेर के कुराहरू गर्नुपर्छ भन्ने कुराहरूमा हामीले तयारी अवस्थामा छ। हजुर,
12: सीमा नाकामा चाहिँ यतिखेर तयारी गर्न हतारो छ।
2: अहिले हामीले यसलाई निगरानीमा राख्ने कुराहरू हो र मैले भने यसमा कसरी बेसी अहिले स्वास्थ्य कर्मी जो हुनुहुन्छ हामी उहाँलाई चाहिँ जो हामीले खटाइरहेका छौँ उहाँलाई चाहिँ हामीले सचेत बनाएका छौँ र अहिले तत्काललाई चाहिँ हामीले विशेष गरी चाहिँ नागरिकहरूलाई चाहिँ र वृद्धजन समुदायलाई चाहिँ यसमा धेरै आत्तिनुपर्ने कुराहरू छैन। तर चाहिँ हामी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यसमा विशेष गरी माथि मन्त्रीज्यूदेखि लिएर सम्पूर्ण मन्त्रालयका र विभाग हामी यसमा चाहिँ एकदम सचेत छौँ र चाहिँ तयारी अवस्थामा छौँ।
12: सुझाव दिनु पर्दाखेरि चाहिँ सतर्कता के अप्नाउने त यतिखेर?
2: सही सूचना र सही स्रोतको सूचनाहरूमा हामीले विश्वास गर्ने र त्यस हिसाबले आफूलाई सूचित राख्नुपर्छ होइन। यसमा अहिले धेरै आत्तिनु पर्ने कुराहरू छैन किनकि यो श्वास प्रश्वासबाट सर्ने रोग होइन, जसरी चाहिँ कोविडको बेला चाहिँ हामीलाई थियो, पानीबाट सर्ने रोग पनि होइन होइन।
0: उहाँ हुनुहुन्थ्यो इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्द। यसैबीच कंगोमा कम्तीमा 131 जनाको ज्यान लिइसकेको इबोला प्रकोप शुरूमा सोचिएको भन्दा छिटो फैलिरहेको हुन सक्ने विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओका एक प्रतिनिधिले चेतावनी दिनुभएको छ। एजेन्सीले जति धेरै अनुसन्धान गर्छ त्यति नै संक्रमण अन्य क्षेत्रहरूमा फैलिरहेको पत्ता लागेको डब्ल्यूएचओकी डाक्टर एनी एनसीआले बताउनु भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले आजसम्म कंगोमा 500 भन्दा धेरै शंकास्पद संक्रमित रहेको बताएका छन् भने छिमेकी युगाण्डामा एकजनाको ज्यान गएको छ, तर लण्डनमा रहेको एमआरसी सेन्टर फर ग्लोबल इन्फेक्सन डिजिज एनालाइसिसको मेडिकलको पर्याप्त पत्ता लगाउन नसकेको र 1000 भन्दा धेरै संक्रमित भइसकेका कुरालाई अस्वीकार गर्न नसकिने सुझाव दिएको भनिएको छ। अध्ययनका अनुसार अहिलेको प्रकोप अहिले पत्ता लागेको भन्दा ठूलो र यसको वास्तविक परिमाण अनिश्चित रहेको छ।
1: मानव वन्य जन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति टास्क फोर्स गठन गरिएको छ। वन्य जन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र पालिकामा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति टास्क फोर्स गठन भएको हो। मानव वन्य जन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन अनुसन्धान वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा थप कार्य गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
13: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
16: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
17: एक वर्षदेखि 5 वर्षसम्मका सबै बाल बालिकाहरूलाई निशुल्क स्वर्ण बिन्दु थोपा खुवाउने सम्बन्धी आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँको सूचना।
18: बाल बालिकाहरूको सम्पूर्ण शारीरिक तथा मानसिक विकास तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने स्वर्णबिन्दु थोपा आयुर्वेदिक दुर्लभ औषधियुक्त थोपा हो। हरेक महिनाको पुष्य नक्षत्र परेको दिन स्वर्णबिन्दु थोपा खुवाउने कार्यक्रम सञ्चालन हुने गर्दछ।
17: यसै क्रममा यही जेठ 7 गते बिहिबार पुष्य नक्षत्र परेको दिन आआफ्ना 1 वर्षदेखि 5 वर्षसम्मका बाल बालिकाहरूलाई निशुल्क स्वर्णबिन्दु थोपा खुवाउन ल्याउनु हुन यो सूचना प्रसारित गरिएको छ। स्थान आयुर्वेद तथा वैकल्पिक चिकित्सालय गैरीगाउँ काठमाडौँ। समय बिहान 7 बजेदेखि 1 बजेसम्म। ज्वरो आएका र पखाला लागेका बाल बालिकाहरूलाई स्वर्ण बिन्दु थोपा खुवाइने छैन।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। शेयर बजार आज पनि घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 6.51 अंकले घटेर 2724.39 बिन्दुमा झरेको हो। आज विकास बैंक, फाइनेन्स, माइक्रो फाइनेन्स र निर्जीवन बीमा बाहेक सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.24% ओह्रालो लागेको छ। आज 45 कम्पनीको शेयर घटेकोमा 113 बढ़ेको छ। आज 12 कम्पनीको शेयर भने घटबड भएको छैन। आज सिटी होटलको शेयर 6.84% घटेको छ। समग्रमा बजार घटेको दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने 14% भन्दा धेरै बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2.45 अर्ब कारोबार भएकोमा आज 346 कम्पनीका 78,16,000 किता शेयर 3.08 अर्ब रूपियाँमा कारोबार भएको छ।
0: सबै नागरिकसम्म डिजिटल पहुँच पुर्याउने लक्ष्यसहित नेपाल टेलिकमले देशका दुर्गम तथा हिमाली बस्तीहरूमा दूरसंचार सेवा विस्तारलाई तीव्रता दिएको छ। भौगोलिक रूपमा विकट र जनसंख्या कम रहेका क्षेत्रमा समेत हेलिकप्टर मार्फत उपकरण ढुवानी गरेर मोबाइल तथा इन्टरनेट सेवा संचालनमा ल्याइएको छ। सरकारको डिजिटल नेपाल अभियान अनुसार दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तार गर्ने योजनालाई कार्यान्वयन गर्दै टेलिकमले व्यावसायिक लाभभन्दा डिजिटल विभेद न्यूनीकरणलाई प्राथमिकता दिएको जनाएको छ।
1: यस वर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको संख्यामा वृद्धि भइरहेको छ। पर्यटन विभागका अनुसार सन् 2026 वसन्त ऋतुमा हिमाल आरोहणका लागि 79 देशका 1,181 आरोहीले अनुमति लिएका छन्। विभागका अनुसूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिनुभयो।
0: म्याग्दीमा निर्माणाधीन 132 केभी क्षमताको डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाका लागि सामुदायिक र राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय 2 वर्षपछि कार्यान्वयन भएको छ। मालिका गाउँपालिका 7 डाँडाखेत मार्गदेखि रघुगंगा गाउँपालिका तीन अम्बाङ जोड्ने 25 किलोमिटर दूरीको प्रसारण लाइनको राइट अफ वे र टावर रहने 25.62 हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न 2080 साल फागुन 6 गते मन्त्री परिषद बैठकले स्वीकृति प्रदान गरेको थियो।
1: सरकारवालाहरूले नेपाललाई विश्व स्तरको आरोग्य गन्तव्यका रूपमा विकास गर्न सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीच साझा सहकारी आवश्यक रहेकोमा जोड़ दिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र जीवन विज्ञान प्रतिष्ठान आरोग्य अध्ययन केन्द्रको सहकारीमा आयोजित आरोग्य संवाद आरोग्य वर्ष 2027 पूर्व तयारी विमर्श कार्यक्रममा वक्ताहरूले नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन एकीकृत दृष्टिकोण आवश्यक रहेको बताएका हुन्।
0: गण्डकी प्रदेशका पहाड़ी जिल्लाहरूमा परम्परागत भीरमौरीको महाशिकारको चहल पहल बढ़ेको छ। वैशाख जेठको मौसमलाई भीरमौरीको महाशिकारका लागि उत्तम समय मानिन्छ र यही समयमा अक्करे भीरहरूमा जोखिम मोलेर शिकारीहरू महसंकलनमा व्यस्त रहेका छन्। बागलुङको गलकोट नगरपालिका 10 पाण्डव खानीमा रमुवामा पनि हालै महशिकार शुरू भएको छ। भीरमौरीको महशिकार अत्यन्त जोखिमपूर्ण मानिन्छ। 15 20 जनाको समूह बनाएर शिकारीहरू भीरमा पुग्छन्। कास्की, म्याग्दी, लमजुङ लगायत पहाड़ी जिल्लाहरूमा पनि यस्तै भीरमौरीको महशिकार गर्ने परम्परा रहँदै आएको छ।
1: राष्ट्रका लागि हप्तामा 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरू भएको बागमती सफाई अभियान आजदेखि 13 वर्ष पूरा गरी 14 वर्षमा प्रवेश गरेको छ। 2070 साल जेठ 5 गते काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाई अभियान महाअभियान शुरू भएको थियो। पहिलो चरणमा पशुपति क्षेत्रसम्मको नदी सफा गर्ने लक्ष्य राखिएको थियो। सफाई महाअभियानको नेतृत्व तत्कालीन मुख्यमन्त्री लीलामणी पौडेलले गर्नुभयो। अहिलेसम्म पनि उहाँको नेतृत्व छ। त्यस बेलादेखि हरेक हप्ता शनिबार बिहान गर्मीमा 7 बजेदेखि 9 बजेसम्म र जाडोमा 7.30-9 बजेसम्म बागमती नदी का विभिन्न ठाउँको किनारमा सफाई हुने गरेको छ।
0: राप्ती प्रादेशिक अस्पतालको 1.5 बिघा जग्गा अतिक्रमणमा परेको पाइएको छ। अतिक्रमित जग्गा छुटाउन गरिएको नापजाँचको प्रारम्भिक प्रतिवेदन अनुसार झण्डै 1.5 बिघा जग्गा अतिक्रमणमा परेको देखिन आएको हो। जिल्ला प्रशासन कार्यालयको प्राविधिकहरूको टोलीले नापजाँच गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेका अनुसार 50 भन्दा बढ़ी घर अतिक्रमित जग्गामा बनेको प्रारम्भिक रिपोर्ट आएको छ।
1: नेपाल दर्पणमा अब विदेशको खबर। ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताए।

0: नेपाल दर्पणमा अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन्। यो खेल जयपुरको सवाई मानसिंह रंगशालामा राति पाउने 8 बजे शुरू हुनेछ। राजस्थान 12 खेलमा 12 अंक सहित तालिकाको 5 औं स्थानमा छ। राजस्थान प्लेअफमा पुग्ने सम्भावना कायमै छ। 12 खेलमा 8 अंक सहित पुछारमा रहेको लखनऊ प्लेअफ होडबाट बाहिरिसकेको छ। रोयल च्यालेन्जर्स बेंगलुरू, गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद प्लेअफमा पुगिसकेका छन्। अब प्लेअफमा पुग्ने अन्तिम टोली बन्न पंजाब किंग्स, राजस्थान, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धामा छन्। यसपटक मुम्बई इण्डियन्स पनि प्लेअफ होडबाट बाहिरिसकेको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपल्ट।
1: डाक्टर मनोज कुमार शर्माले प्रधान न्यायाधीशको शपथ लिँदै काठमाडौँ उपत्यका नदी किनारबाट विस्थापित प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सरकारको निर्णय।
0: देशभर गर्मी बढ़दो क्रममा पश्चिम तराईमा तापक्रम 37 डिग्री नाग्यो। दिउँसोको समयमा अनावश्यक बाहिर ननिस्कन महाशाखाको सुझाव।
1: कंगो र युगाण्डामा इबोला फैलेपछि नेपालमा पनि सतर्कता। जनस्वास्थ्य जोखिमका दृष्टिले आत्तिहाल्न नपर्ने।
0: चीनिया नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमान वाहक युद्धपट पठायो। चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको ताइवानको भनाई।
1: र आईपीएल क्रिकेटमा आज राति राजस्थान र लखनऊ खेल्दै
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरोलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: यस कान्तिपुर डायरीका साथमा
2: हुलास ग्याल्भलम 3 गुणा बढी टिक्छ, हुलास भई अरू किन खोज्ने।

संसदीय सुनवाई समितिद्वारा प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नाम अनुमोदन, राष्ट्रपतिबाट नियुक्त गरिँदै काठमाडौँ उपत्यकामा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई आर्थिक सहयोग गर्ने सरकारको निर्णय, प्रति परिवार 25,000 रूपियाँ दिने तयारी। पूर्व प्रधानमन्त्री देउवाले दायर गरेको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाओ आदेश जारी। इरानले अमेरिका समक्ष नयाँ शान्ति प्रस्ताव पेश, अमेरिकी सेना फिर्ता गर्नुपर्ने लगायत शर्त। र झोरा स्पोर्ट्सद्वारा नेपाल क्रिकेट संघ विरूद्धको सबै मुद्दा फिर्ता।

0: नम्बर वन नेपाली पेन्ट कम्पनी जस्मिन पेन्ट तीन दशक देखि नेपाली मनको रंग
1: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
3: नमस्कार गान्धीपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा
4: संसदीय सुनवाई समितिले प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नाम अनुमोदन गरेको छ। समितिमा आज

0: को संसदीय सुनवाईपछि शर्माको नाम प्रधान न्यायाधीशमा सर्वसम्मतिले अनुमोदन भएको हो। सिंहदरबारमा आज बसेको सुनवाई समितिको बैठकले शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्दै हुनुहुन्छ। उहाँको आजै शपथ ग्रहण गर्ने तयारी भएको छ। यसअघि शर्माले संसदीय सुनवाई समितिमा न्यायिक सुधार सम्बन्धी आफ्नो कार्ययोजना पेश गर्नुभएको थियो। साथै सांसदहरूले सोधेका प्रश्नहरूको समेत शर्माले जवाफ दिनुभएको थियो। सुनवाईका क्रममा सांसदहरूले दरपीट विरूद्धको निवेदन दर्ता नगर्न दवाब दिएको, एनसेलको कर विवाद लगायतका मुद्दामा गरेका फैसलाबारे समेत प्रश्न उठाएका थिए। शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा 16 उजुरी परेका थिए। गत वैशाख 24 गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको थियो।
1: सरकारले काठमाडौँ उपत्यकामा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई एकमुष्ट 25,000 रूपियाँ दिने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले सुकुम्बासी बस्ती हटाउँदा विस्थापित भएका व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। उहाँले
2: परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न, 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि सवास व्यवस्थापन खर्च उपलब्ध गराउने।
1: यस्तै सरकारले वृद्ध, अशक्त, असहाय र आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमै राख्ने निर्णय समेत गरेको छ। बाल बालिका तथा विद्यार्थीको पठन पाठन र स्वास्थ्य सेवाका लागि आवश्यक व्यवस्था स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने निर्णय भएको समेत प्रवक्ता पोखरेलले बताउनुभयो।
0: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। विद्यालय शिक्षाको क्षेत्राधिकारका विषयमा संघीय र स्थानीय सरकार बीच फेरि विवाद देखिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिको सदस्यबाट सहयोगी र चन्दादातालाई हटाउने व्यवस्था गरेको छ। सो व्यवस्थामा असहमति जनाउँदै स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन्। कान्तिपुर कर्मी सुदीप कैनीले तयार पारेको एक सामग्री।
3: संघीय सरकारले शिक्षा ऐनमा संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिमा रहने 2 सदस्य हटाउने व्यवस्था गरेको छ। ऐनको दफा 12 रहेको विद्यालयका संस्थापक, स्थानीय बुद्धिजीवी, शिक्षा प्रेमी, विद्यालयलाई निरन्तर 10 वर्षदेखि सहयोग गर्ने वा विद्यालयलाई 10 लाख वा सोभन्दा बढ़ी नगद वा जिन्सी सहयोग गरेका व्यक्ति मध्येबाट विद्यालय व्यवस्थापन समितिले मनोनित गरेको एकजना महिला सहित 2 सदस्य रहने व्यवस्था अध्यादेशमा हटाइएको हो। संघीय सरकारको यस्तो कदमले संविधानले स्थानीय तहलाई दिएको माध्यमिक तहसम्मको एकल अधिकार अन्तर्गत विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा हस्तक्षेप भएको नगरपालिका संघ र गाउँपालिका महासंघले जनाएका छन्। उनीहरूले सो व्यवस्था कार्यान्वयन हुन नसक्ने जनाउँदै विद्यालय व्यवस्थापन समितिबाट मनोनित चन्दादाता र सहयोगी नहटाउन अपील गरेका छन्। नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना र गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी देवी पाण्डेले संयुक्त विज्ञप्ति जारी गरी अध्यादेशबाट गरिएको व्यवस्था कार्यान्वयन हुन नसक्ने जानकारी गराएका छन्। यसअघि गत वैशाखमा शैक्षिक सत्र सञ्चालन, विद्यार्थी भर्ना, शुल्क तोक्ने वा नियमन र आइतबार विदा दिने विषयमा समेत संघीय सरकार र स्थानीय तहबीच मतभेद देखिएको थियो। वैशाख 15 विद्यालय भर्ना र 21 गतेदेखि कक्षा सञ्चालन गर्ने केन्द्रीय सरकारको सर्कुलर अवज्ञा गर्दै स्थानीय तहले त्यस अघि नै भर्ना र पठन पाठन थालेका थिए। कतिपय स्थानीय तहले आइतबार विदा दिने निर्णय अस्वीकार गर्दै विद्यालय सञ्चालन गर्दै आएका छन्। विद्यालय शिक्षाका विषयमा संघ र स्थानीय सरकारको फरक फरक निर्णय र कानूनले दुविधामा परेको विद्यालयहरूको गुनासो छ। काठमाडौँको गागलफेदी स्थित सिद्धि गणेश माविका अध्यक्ष राजकुमार श्रेष्ठले सामुदायिक विद्यालय संघीय र स्थानीय सरकारको द्वन्द्वको चेपुवामा परेको गुनासो गरे। शैक्षिक सत्र सञ्चालन आइतबार विदा व्यवस्थापन समिति गठनका विषयमा संघको निर्णय मान्ने कि स्थानीय तहको भनेर विद्यालयहरू अन्यलमा परेको उनको भनाई छ। चन्दादाता र सहयोगीलाई व्यवस्थापन समितिबाट हटाएर संघीय सरकारले विद्यालयलाई समुदायबाट झनै टाढा राखेको श्रेष्ठको टिप्पणी छ। स्थानीय तहका जनप्रतिनिधिले सामुदायिक विद्यालयको सुधारमा निरन्तर लागिरहेका व्यक्ति र समुदायले विश्वास गरेका व्यक्ति व्यवस्थापन समितिमा रहने प्रावधान हटाएकामा आपत्ति जनाएका छन्। उनीहरूलाई हटाउने व्यवस्था संकुचित सोचबाट प्रेरित रहेको र सामुदायिक विद्यालयलाई अझै कमजोर बनाउन खोजिएको गाउँपालिका महासंघ र नगरपालिका संघले जनाएका छन्। विज्ञप्तिमा संविधान सम्मत स्थानीय सरकारहरूले शिक्षा ऐन जारी गरी सोही ऐन बमोजिम व्यवस्थापन भइरहेका विद्यालयलाई ऐनमा गरिएको संशोधित व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरिएको छ। संघीय सरकारसँग अध्यादेशको व्यवस्था फिर्ता गरी संघीय शिक्षा ऐन जारी गर्न माग राखेका छन्। शिक्षाविद टीका भट्टराईले स्थानीय तहले पाएको अधिकारमाथि संघीय सरकारले जथाभावी अतिक्रमण गरेर अपरिपक्व निर्णयहरू गरेको टिप्पणी गरे। स्थानीय तहसँग संवाद गरेर संघीय सरकार अघि बढ्नुपर्ने भट्टराईको सुझाव छ। शिक्षा ऐनमा विद्यालय व्यवस्थापन समिति 9 सदस्यीय हुने व्यवस्था थियो। अध्यादेशबाट ऐन संशोधन गरी 7 सदस्यीय हुने बताइएको छ। अभिभावकहरू मध्येबाट 2 महिला सहित 4 जना वडाध्यक्ष र वडा सदस्य त्यसै गरी वडा समितिले मनोनित गरेको 1 सदस्य रहने व्यवस्था छ। त्यस्तै प्रधानाध्यापक सहित विद्यालयका शिक्षकहरू मध्येबाट 2 सदस्य रहने व्यवस्था छ। काठमाडौँ महानगरपालिका सहित कतिपय स्थानीय तहले वडाध्यक्षलाई नै व्यवस्थापन समितिको अध्यक्ष बनाउने व्यवस्था गर्दा सर्वोच्च अदालतले रोक लगाउँदै अभिभावक बाचै बनाउन आदेश दिएको छ। परूण मावि बालाजुका प्रधानाध्यापक बाबुराम नेउपान्यले संघ र स्थानीय सरकारको एउटै विषयमा फरक फरक निर्णयले विद्यालयहरू दुविधामा परेको बताए। वैशाख पहिलो साता स्थानीय तहका जनप्रतिनिधिले शिक्षा मन्त्री सस्मित पोखरेललाई भेटेर विद्यालय शिक्षा सञ्चालन र नियमनको जिम्मेवारी संविधान अनुसार स्थानीय सरकारको भएको स्मरण गराएका थिए। स्थानीय सरकारको एकल अधिकारका विषयमा निर्णय लिँदा र परिपत्र गर्दा तहगत सरकार बीच आवश्यक समन्वय हुनुपर्ने उनीहरूको सुझाव थियो। नगरपालिका संघका अध्यक्ष ढुंगानाले शिक्षा मन्त्री पोखरेल, सचिव चुडामणि पौडेल सहित मन्त्रालयका उच्च अधिकारीहरूलाई भेटेर अधिकार क्षेत्रमा हस्तक्षेप नगर्न अनुरोध गरे पनि सुनवाई नगरेको बताए। शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा संविधान र ऐन कानून अनुसार नै शिक्षा मन्त्रालयले ऐन संशोधन र निर्णयहरू गरेको बताउँछन्। स्थानीय तहले सरोकार राख्ने विषयमा निरन्तर संवाद पनि हुँदै आएको उनले बताए। विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गर्ने तयारी पनि भइरहेको सापकोटाले बताए। बर्खे र हिउँदे विदाको 45 दिनलाई 30 दिनमा कायम गरी शनिबार र आइतबार 2 दिन सार्वजनिक विदा दिन शिक्षा मन्त्रालयले स्थानीय तह र विद्यालयहरूलाई सर्कुलर गरेको छ। एक शैक्षिक सत्रमा 220 दिन विद्यालय सञ्चालन हुनुपर्ने व्यवस्था छ। बर्खे हिउँदे र चाडपर्व विदा कटौती गर्दा पनि 220 दिन विद्यालय खुल्ने सुनिश्चित नभए आइतबार पनि पठन पाठन गराउने धादिङको नीलकण्ठ नगरपालिकाका मेयर समेत रहेका ढुंगानाले बताए।
1: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धिकरण कसुरमा आफूलाई पक्राउ गर्न सक्ने भन्दै दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेको छ। न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले यही जेठ 11 गते सरकार र देउवालाई छलफलमा बोलाउँदै अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ। अनुसन्धानको मिसिल हेरी अप्नाइएका प्रक्रियाको समेत परीक्षण गरी अन्तरिम आदेश जारी हुनुपर्ने वा नपर्ने निष्कर्षमा पुग्नुपर्ने अवस्था देखिएको भन्दै सर्वोच्चले छलफलमा बोलाउने आदेश गरेको हो। कानूनको उचित प्रक्रिया तथा क्षेत्राधिकार सम्बन्धी विषय समेत विचार गर्दा अन्तरिम आदेशको छलफल शीघ्र सम्पन्न गरी निष्कर्षमा पुग्नुपर्ने देखिँदा प्राथमिकतामा राख्नुपर्ने आदेशमा भनिएको छ।
0: नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधि मैत्री बनाउनका लागि 3 वर्ष रणनीतिक योजना सार्वजनिक गरेको छ। नवप्रवर्तनलाई प्रवर्तन इमानदारीता र तत्परता मार्फत प्रहरी सेवाको रूपान्तरण भन्ने मूल नारासहित योजना ल्याइएको हो। योजनाले प्रहरी संगठनलाई अझ सक्षम, उत्तरदायी र भरोसा योग्य बनाउने विश्वास लिएको प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बताउनुभयो। नीतिगत सुधार, समुदाय प्रहरी सहकार्य, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण, मानव स्रोत विकास र सूचना प्रविधिको प्रयोगलाई योजनामा मुख्य प्राथमिकता दिइएको छ। अघिल्लो कार्ययोजनामा 94% भन्दा बढ़ी प्रगति भएको जनाउँदै प्रहरीले नयाँ योजनाले शान्ति, सुरक्षा, जनविश्वास र सुशासन प्रवर्धनमा सहयोग पुग्ने बताइएको छ। योजनाको कार्यान्वयनका लागि वार्षिक कार्ययोजना बनाई सबै तहका कार्यालयको कार्य सम्पादन सम्झौतामा समेटिने भएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
6: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
7: छुटको अवसर 2083 वैशाख 7 गते देखि जेठ 5 गते सम्म उपलब्ध हुनेछ। थप जानकारीको लागि नेपाल लाइफको शाखा कार्यालयहरू वा 01-597-0971 मा सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछ।
8: हेलो नुडल लभर्स, के छ खबर? आई एम डेभिल्स। हट चिकन नुडल्स, हट भन्ने बित्तिकै मुखबाट पानी आयो होइन? लाइक इट। नेपालको हटेस्ट डेलिसियस टेस्टको लागि तयार हो भने आउनुहोस्, म तपाईँको नजिकैको पसलमा छु। डेभिल्स हट चिकन नुडल्स।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। रानेछापको खानादेवी गाउँपालिकामा करोड़ौं लगानीमा निर्माण गरिएको भ्यू टावर संरक्षण अभावका कारण व्यवहारिसे अवस्थामा पुगेको छ। प्रदेश सरकारले स्थानीय सरकारलाई संरचना हस्तान्तरण नगर्दा संचालन र संरक्षणमा समस्या देखिएको हो। यसै सार्वजनिक सम्पत्तिमा तोडफोड र चोरी बढ़ेपछि गाउँपालिकाले निगरानी प्रणाली विस्तार गर्ने तयारी गरेको छ। थप विवरणसहित कान्तिपुर कर्मी नवराज श्रेष्ठको रिपोर्ट।
9: रामेछापमा समाज, राजनीति र इतिहाससँग जोड़िएका व्यक्तित्वको सम्मान तथा पर्यटन प्रवर्धनका उद्देश्यले निर्माण गरिएका शालिक, भ्यू टावर र अन्य संरचनामाथि अराजक गतिविधि बढ़न थालेपछि संरक्षण चुनौतीपूर्ण बनेको छ। रामेछापको खडादेवी गाउँपालिकामा निर्माण गरिएका सार्वजनिक संरचनाहरू पछिल्ला समय संरक्षण अभाव र तोडफोडका कारण जीर्ण बन्दै गएको हो। यसको पछिल्लो उदाहरण खडादेवी गाउँपालिका 5 गोगनपानी स्थित सुलीथुमका भ्यू टावर बनेको छ। बागमती प्रदेश सरकारले 2077 सालमा 3,20,00,000 रूपियाँ भन्दा बढ़ी लगानीमा निर्माण शुरू गरेको उक्त टावरसँगै पदमार्ग, शौचालय, प्रतीक्षालय, टिकट घर र कार्यालय भवन समेत बनाइएका थिए। तर संचालनको स्पष्ट योजना नभन्दा संरचनाहरू प्रयोगविहीन बनेका हुन्। अहिले टावर परिसरका झ्याल ढोका फुटाइएका छन् भने शौचालयका धारा, बेसिन र अन्य सामग्री समेत तोडफोड गरिएको छ। संरचना स्थानीय तहलाई हस्तान्तरण नहुँदा संरक्षणमा समस्या भएको बताउँदै सार्वजनिक सम्पत्तिमाथिको अराजक व्यवहार बढ़दो चिन्ताको विषय बनेको खानादेवी गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष मनोज पौडेल बताउनुहुन्छ।
10: अब के भन्नुहुन्छ, यो भन्नुभयो तपाईँ पर्यटन मन्त्रालयले बुझाइदिए देखिहाल्यो सहज हुन्थ्यो होइन? अब पर्यटन मन्त्रालयले त्यो हामीलाई टोटल सकेर दिनुपर्ने, उनीहरूले ठेक्कै नबुझाइकन त्यो खाना खाना उडाएको। अब मैले इन्जिनियरलाई त्यो बेला जानकारी यस्तो छ, उनीहरूलाई तपाईँलाई भइहाल्छ भने अहिलेसम्म उनीहरूले मर्म समर गरेन, यो मान्छे बसेको ठाउँमा बिगो छ चाहिँ गरिहाल्दा रहेछन्। ह्यान्डओभर अब अहिले छैन सञ्चालनमा, अलिकति पर्यटन मन्त्रालयलाई भनेको अलिकति बजेट छुट्याएको मर्मा सङ्ग्रह आगो बोर्डको चियाबाट हालिदिन्थ्यो पुरै गोरु आनन्द हुन्थ्यो क्या।
9: बागमती प्रदेश सरकार मार्फत निर्माण गरिएको उक्त भ्यू टावर औपचारिक रूपमा गाउँपालिकालाई हस्तान्तरण नभएकै कारण स्थानीय तहले संरक्षण सञ्चालन र व्यवस्थापनको जिम्मेवारी लिन नपाएको खानादेवी गाउँपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ बताउनुहुन्छ। उहाँका अनुसार गाउँपालिकाले पटक पटक ताकेता गरेपछि प्रदेश सरकार हस्तान्तरण गर्न सकारात्मक बनेको छ। सार्वजनिक सम्पत्तिमाथि बढ्दो तोडफोड र असुरक्षालाई मध्यनजर गर्दै गाउँपालिकाले निगरानी प्रणालीलाई थप विस्तार गर्ने तयारी समेत गरेको छ। अध्यक्ष श्रेष्ठका अनुसार हाल गाउँपालिकाका विभिन्न क्षेत्रमा जडान गरिएका करिब 100 सीसी क्यामेरासँगै सुलीथुमका भ्यू टावर लगायतका संवेदनशील स्थानमा थप 100 क्यामेरा जडान गर्ने योजना अघि बढाएको छ।
11: आजसम्म हस्तान्तरण गरेनन्, त्यहाँ भएका फलामहरू पनि मान्छेले निकालेर लगाएका छन्, यदि निकासरी त्यो लगाएका छन्, सबै चोरेर लगाएका छन्, त्यो व्यवहारिसी छ। हामीलाई हस्तान्तरण नभएपछि हामीले त्यसलाई संरक्षण गर्नलाई पनि अब हाम्रो दायित्वभित्रमा परेन। यहाँहरूले 80-15 गते आउने भन्थ्यो, फेरि बिचमा आएन, आज अनि किराउ गरे, अनि किन नआएको भनेको कता कता भ्याइएन। हामी त्यो स्टिमेट मेरो कर्मचारीलाई मैले त कति लाग्छ हामी बनाइदिन्छौँ भनेर सम्झेँ। अब हस्तान्तरण पहिला गर्ने हामीले जिम्मा लियो भने रिजेक्ट गरिदिने होइन, त्यसै रिजेक्ट भइसक्यो, अब किन गर्नु अनि स्थानीय दियो भने नलिने त कुरै आउँदैन, त्यतिकै अवस्थामा थियो भने पनि लिने हो भनौँला नि। हस्तान्तरण भएको नीतिले नै त्यहाँ अब अहिले मैले 100 भन्दा बढी सिसी क्यामेरा यो वर्ष राखेर
9: सार्वजनिक सम्पत्तिको संरक्षण केवल सरकारको दायित्व मात्र होइन, नागरिक चेतनासँग पनि जोडिएको विषय हो। करोडौं रूपियाँ खर्चेर निर्माण गरिएका संरचना, सञ्चालन योजना, नियमित मर्मत र सामुदायिक अपनत्वको अभावमा जीर्ण बन्दै जानु विकासको विडम्बनापूर्ण तस्विर हो। रामेछापको खानादेवी गाउँपालिकाको सुलीथुमका भ्यू टावरको अवस्था त्यसकै एउटा उदाहरण हो। अब संरचना निर्माणसँगै संरक्षण सञ्चालन र सुरक्षाको दीर्घकालीन योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसके रामेछापका यस्ता सार्वजनिक सम्पत्ति क्रमशः खण्डहरमा परिणत हुने जोखिम पनि बढ्दै जाने देखिन्छ। रेडियो कान्तिपुरका लागि नवराज श्रेष्ठ, रामेछाप।
0: वर्षाको वीरगंज महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको सरूवालाई लिएर 4 महिनादेखि जारी विवाद चर्किएको छ। महानगरले सम्पूर्ण सेवा बन्द गरेर महानगरको साँचो संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बुझाउने निर्णय गरेको छ। महानगर प्रमुख राजेशमान सिंहका प्रेस सल्लाहकार नवराज पुयालका अनुसार सोमबार महानगर प्रमुख राजेशमान सिंह, उपप्रमुख इम्तियाज आलम तथा अधिकांश वडाध्यक्ष सहित बसेको बैठकले सेवा बन्द गर्ने तथा भोलि मन्त्रालयमा पुगेर साँचो बुझाउने निर्णय गरेको हो। पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतबाट 3 दिनको म्याद थप गरिएको छ। गैराति वीरगंजबाट पक्राउ परेका प्रसाईलाई प्रहरीले विद्युतीय कारोबार ऐन र राज्य विरूद्धको कसुरमा आज पर्सा जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप गरेको हो। प्रसाईले विभिन्न संचार माध्यम तथा सामाजिक सञ्जालबाट दिएको अभिव्यक्तिले सार्वजनिक शिष्टाचार विरूद्ध घृणा र द्वेष फैलाउने, जातीय तथा साम्प्रदायिक सद्भावमा असर पुर्याउने तथा सरकारप्रति अवहेलना सृजना गर्ने खालको रहेको प्रहरीको दावी रहेको छ। गान्धीपुर डायरीमा पुनः ब्रेकको पालो।
12: नमस्कार है सर, टाढै लाग्नुभयो, निकै हतारमा हुनुहुन्छ त।
13: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ, म त
12: काठमाडौँतिर जान लाग्नुभयो कि के हो सर?
13: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ, छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
12: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
13: ए ल ल, सँगै जाउँ न भाइ।
14: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
13: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
14: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
13: सम्पर्क नम्बर 9860946000
14: र 9819326775।
15: जसमा फ्याट सहित। जानकारीका लागि 01597078989 सम्पर्क गर्नुहोस्। वाइफाई नेपाल, स्पिड पनि सस्तो पनि। रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम। ब्रेकफास्ट गान्धीपुर डायरीमा अब आर्थिक प्रसंग।
16: आर्थिक समाचारको साथमा
15: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सुशासनलाई प्राथमिकतामा राखेर सरकार दिगो आर्थिक वृद्धितर्फ अघि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदले राखेका प्रश्नको उत्तर दिँदै अर्थमन्त्री वाग्लेले प्रणाली सुधारमा ध्यान केन्द्रित गरिएको बताउनुभयो। उहाँले भन्नुभयो,
17: हाम्रो शीर्ष प्राथमिकतामा सुशासन नै हो, किनकि हाम्रो विश्वास छ सुशासन बिना दिगो आर्थिक वृद्धि सम्भव हुँदैन। भ्रष्टाचार, ढिलासुस्ती, बिचौलिया तन्त्र र संस्थाहरूको अवैध कब्जाले राज्यको लागत मात्र बढ़ाएको छैन, नागरिकको विश्वास पनि कमजोर बनाएको छ। त्यसैले यो सरकार सिस्टम सुधार मार्फत आर्थिक सुधारको बाटोमा अघि बढ़ेको हो। ई गवर्नेन्स, डिजिटल डेलिभरी, वान टाइम डेटा सबमिशन, पर्फर्मेन्स कन्ट्राक्ट जस्ता प्रबन्धहरू केवल प्रविधिका कुराहरू होइनन्। यी राज्य संचालनका संस्कार नै परिवर्तन गर्ने आधार हुन्। हामीले खर्च गर्ने राज्य होइन, डेलिभरी दिने राज्य निर्माण गर्दैछौ।
15: राज्यका नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलेमत्वमा दोहन गर्ने प्रवृत्तिलाई संरक्षण नगरिने अर्थमन्त्री विभागलेको भनाई थियो। निजी क्षेत्रलाई त्रसित बनाउन नखोजिएको उहाँले उल्लेख गर्नुभयो।
17: केही मान्य सदस्यहरूले निजी क्षेत्र तर्सिने, आत्मविश्वास घट्ने चिन्ता व्यक्त गर्नुभएको छ। म स्पष्ट भन्न चाहन्छु, इमान्दार र लगानीमुखी निजी क्षेत्रले कुनै चिन्ता लिनु पर्दैन। सरकार स्वयं घर घर ढोका ढोकामा पुगेर लगानी, उद्यम र उत्पादन विस्तारका लागि आह्वान गर्दैछ। आवश्यक सहजीकरण, कानूनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध छ। तर राज्य नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर सीमित समूहको मिलोमतोमा देश दोहने प्रवृत्तिलाई अब संरक्षण गरिँदैन। गलतलाई गलत भन्न र रोक्न सरकार पछि हट्दैन।
15: उत्पादन, नवप्रवर्तन र उद्यमशीलता बढ़ाएर आत्मनिर्भर अर्थतन्त्र बनाउने तर्फ पाइला चालिरहेको र यसै अनुसार नयाँ बजेट आउने अर्थमन्त्री वाग्लेले सदनलाई जानकारी दिनुभयो। सरकारले संवैधानिक व्यवस्था अनुसारै जेठ 15 गते बजेट सार्वजनिक गर्दैछ।
18: दैनिक रू 197मा रू 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
19: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
1: अब अन्तर्राष्ट्रिय प्रसंग। अफ्रिकी मुलुक कंगोमा फैलिएको इबोला भाइरसको प्रकोपका कारण कम्तीमा 131 जनाको मृत्यु भएको छ। हालसम्म 513 भन्दा बढ़ी संक्रमितको आशंका गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। संक्रमण अब नयाँ क्षेत्रहरूमा समेत फैलिन थालेको समाचारमा उल्लेख छ। यस्तै विश्व स्वास्थ्य संगठनले इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ। संगठनले सो प्रकोप हाल देखिएको भन्दा अझ ठूलो हुन सक्ने चेतावनी समेत दिएको छ। त्यस्तै युगाण्डामा पनि 2 जनामा इबोला पुष्टि भएको र 1 जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ। इबोला अत्यन्त घातक संक्रामक रोग भएकाले विशेष गरी संक्रमित व्यक्तिको अन्त्येष्टिका क्रममा सावधानी नअपनाउँदा संक्रमण तीव्र रूपमा फैलिन सक्ने स्वास्थ्य विज्ञहरूले बताएका छन्।
15: इरानले अमेरिका समक्ष नयाँ शान्ति प्रस्ताव पेश गर्दै युद्धबाट भएको क्षतिको क्षतिपूर्ति अमेरिकी सेना फिर्ता गर्नुपर्ने तथा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने माग गरेको छ। उपविदेश मन्त्री काजेम बारीवादीले प्रस्तावमा आर्थिक प्रतिबन्ध हटाउने, विदेशमा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्ने तथा अमेरिकी समुद्री नाकाबन्दी अन्त्य गर्नुपर्ने विषय पनि समावेश गरिएको इरानी संचार माध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। इरानको सो प्रस्ताव अघिल्लो प्रस्तावसँग धेरै फरक नभएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सका नेताहरूले आक्रमण रोक्न आग्रह गरे को पनि बताएका छन्। सामाजिक सञ्जाल मार्फत ट्रम्पले मध्य पूर्व र विश्वका लागि स्वीकार्य हुने सम्झौता सम्भव देखिएको बताइएको समाचारमा उल्लेख गरिएको छ।
1: कान्तिपुर डायरीमा अब खेल प्रसंग
16: खेलकुद समाचारको साथमा
20: एलजी लाइफ्स गुड
1: जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ क्यान विरूद्धको सबै मुद्दा फिर्ता लिएको छ। कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले आज विज्ञप्ति जारी गर्दै क्यान विरूद्ध सर्वोच्च अदालत काठमाडौँ जिल्ला अदालत तथा उच्च अदालत पाटनमा नेपाल प्रिमियर लीगको आधिकारिकता स्वामित्व तथा बौद्धिक सम्पत्तिका लागि दायर विभिन्न मुद्दा फिर्ता लिएको जनाएका हुन्। अख्तरले राष्ट्रिय खेलकुद परिषदको अनुरोधमा मुद्दा फिर्ता लिएको बताएका छन्। तर आफ्नो नाममा दर्ता रहेको नेपाल प्रिमियर लीग प्राइभेट लिमिटेड र सो कम्पनीको बैंक खातामा भने आफ्नो स्वामित्व रहने कुरा पनि विज्ञप्तिमा जनाइएको छ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेट अन्तर्गतको खेलमा आज राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्स बीच प्रतिस्पर्धा हुँदैछ। राजस्थानको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार राते पौने आठ बजे शुरू हुनेछ। राजस्थान र लखनऊलाई शीर्ष चारमा रहँदै प्लेअफको दौड़मा रहन बाँकी रहेका दुवै खेल जित्नै पर्ने दबाव छ। राजस्थान आफ्नो अभियान जोगाउन कठिन संघर्षमा छ। अर्कोतर्फ लखनऊ सुपर जायन्ट्स भने पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्दै लयमा फर्किएको छ। पछिल्लो खेलमा दिल्ली क्यापिटलसँग हार बेहोरेपछि टोली लगातार तीन खेलमा पराजित भएको छ। राजस्थानका लागि प्लेअफको यात्रा झन कठिन बनेको छ।
1: हौस त कान्तिपुर डायरीका सम्पूर्ण बुलेटिन आजलाई यही सकिन्छ। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुने नै छौं। तबसम्म न्यूज डेस्कका सम्पूर्ण सहकर्मीसँगै दीपशिखा र तारा विदा हुन्छौ। नमस्कार।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्कर सभा खातभरी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजना अन्तर्गत शङ्कर सभा जिल्ला सिलेचुङ गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेनछोक लोड सेन्टर, यासिमा गोगली लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसम खटोल लोड सेन्टर र गोपेनी लोड सेन्टर सम्म नवनिर्मित 11 KV 11,000 भोल्टको प्रसारण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यही 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार पोल ट्रान्सफर्मर एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन साथै घर पालुवा जनावर जताभावी नछाड्नु हुन र लाइन छेउको रूख बाँस आदि काट्न परेमा नेपाल विद्युत प्राधिकरण खैरभरी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्न हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ। अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट, माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्का देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख बिरुवा छुन आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा शङ्कर सभा वितरण केन्द्रको सेट कार्यालय टुमलिङटार।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी शङ्खुवा सभाको सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सहुलियत पसल सञ्चालन गर्ने व्यवस्था भए अनुसार मिति 2083 वैशाख 14 गतिदेखि सीमित कोटा र सीमित अवधिको लागि यस कार्यालयबाट हुने खाद्यान्नको बिक्री मूल्यमा प्रति केजी ₹5 छुटमा बिक्री वितरण भइरहेको व्यवहार आम उपभोक्ताहरूलाई जानकारी गराउँदछौ। अरुवा सोना मनसुली चामल छुटमा बिक्री भइरहेको मूल्य ₹54 प्रति केजी, ₹1350 प्रति बोरा। स्टिम जीरा मसिनो चामल ₹79 प्रति केजी, ₹1975 प्रति बोरा। चिनी ₹95 प्रति केजी। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय खादबारी हिमावी टोल देवकोटा चौक नजिकै। सम्पर्क नम्बरहरू 029-56-2201 र 97-499-22-520।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: शङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
4: बाङ्गोटिङको दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका 1 प्रहरी गेट सेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 029-59-6667 र 98-420-22-667।
6: हिरो एक्सचेन्ज एन्ड इभोल्भ, नयाँ अन्दाजमा नयाँ हिरो चढ्नुहोस्।
7: तपाईँ पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने जुनसुकै कम्पनीको बाइक वा स्कुटरको लागि हिरोले ल्याएको छ हिरो एक्सचेन्ज एन्ड इभोल्भ अफर। फ्री एसेसरीज अन्तर्गत हेलमेट र 1,00,000 स्क्राच कुपन।
6: त्यस्तै गरी जगदम्बा फाइनेन्स मार्फत सजिलो फाइनेन्सको पनि सुविधा रहेको छ।
2: स्थान खाबरी चाँदनी चौक शङ्खुवा सभा, मिति 2083 जेठ 6 गतेदेखि 11 गतेसम्म। प्रोप्राइटर किरण दास, सम्पर्क स्वस्तिक मोटर एन्ड वर्कसप, मोबाइल नम्बर 9852551786 र 9871006786।
8: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे। त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: सरप्राइज जेनी, यो गहना कस्तो छ?
12: छ्या, यस्तो पनि गहना लाउँछन्?
11: अनि यो
12: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
11: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
12: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
11: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
12: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
11: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
12: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली, 9852558344 र 029562248।
11: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्कुवा सभा।
1: राष्ट्रको गौरव, नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 MHz।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर। तपाईँ हाम्रै खानदारीमा वरिष्ठ आयुर्वेद चिकित्सक पायल चिकित्सक डाक्टर सर्वेन्द्र प्रसाद यादव नियमित 2083 जेठ 10 गते आइतबार कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर पालीमा आउँदै हुनुहुन्छ। समयमै उपचार गराई स्वास्थ्य लाभ लिनुहोस्। यहाँ पायल फिस्टुला फिसरको छारसूत्र विधिद्वारा सफल उपचार गराइन्छ। समय बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म। साथै उपचार हुने विशेष सेवा ग्यास्ट्रिक, गानोगोला, खाना नपच्ने, खाना खान मन नलाग्ने, अल्सर, जन्डिस, दिशाबाट रगत जाने, दुख्ने, पोल्ने, कब्जियत, मुखमा अमिलो पानी आउने आदि रोगहरूको सफल उपचार गराइन्छ। स्थान कृष्ण होमियो फार्मेसी तथा प्राकृतिक थेरापी सेन्टर प्राली, खादबरी 1 प्रगति टोल, खादबरी नगरपालिकाको गेट अगाडि सुखुवा सभा। अग्रिम नाम दर्ताको लागि सम्पर्क नम्बर 98425705740 र 98007001555। यहाँ डिएक्सएनका सम्पूर्ण सप्लिमेन्ट तथा कस्मेटिक सामानहरू पनि पाइन्छ।
1: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो। नेपालमा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल सिटिईभिटीबाट मान्यता प्राप्त धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा शैक्षिक सत्र 2083-84 लागि हेल्थ असिस्टेन्ट एचएमा नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू: अनुभवी शिक्षकहरूद्वारा आधुनिक शिक्षण विधिबाट अध्यापन गराइने। यस संस्थामा सुविधा सम्पन्न प्रयोगशाला, पुस्तकालय तथा अडियो भिडियो माध्यमबाट अध्ययनको व्यवस्था रहेको। अतिरिक्त क्रियाकलाप अन्तर्गत बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत खेलकुदका छुट्टा छुट्टै हलको सुविधा रहेको। सृजनात्मक तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरिन्छ भने संगीत कक्षा तथा योगा जुम्बा समेत सञ्चालन हुनेछ। संस्थाको हाताभित्र छात्रका लागि सुरक्षित होस्टेल सुविधा उपलब्ध छ। साथै आन्तरिक मूल्याङ्कनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कारको व्यवस्था समेत गरिएको छ। अस्पताल, स्वास्थ्य चौकी, नर्सिङ होम तथा सरकारी गैर सरकारी संस्थामा दक्ष स्वास्थ्य कर्मी बन्न चाहने विद्यार्थीहरूका लागि यो उत्कृष्ट अवसर हो। यसै नै किन पढ्ने? यो कोर्स पूरा गरिसकेपछि माथिल्लो योग्यता बढाउन हेल्थ विषयमा बीएड, एमबीबीएस, बीपीएच, बीडीएस नेपालमा एवं अन्य मुलुकमा समेत अध्ययन गर्न पाइने। विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थामा नेपाल सरकारको 5 तहमा रोजगारीको अवसर पाउन, स्वरोजगार भई आय आर्जन गरी आत्मनिर्भर बन्न। फारम वितरण 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। कक्षा सञ्चालन
2: असार पहिलो हप्तादेखि।
1: नोट: एसीई को ग्रेडिङ प्रणालीमा कम्तीमा 2 GPA अनिवार्य रहेको हुनुपर्नेछ। सम्पर्क धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स, धनकुटा 6 धनकुटा। सम्पर्क नम्बर 0265220033, 0265236119 र 98520161612।
3: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
3: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका 1 प्रगति टोल।
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423189.

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। इलाम झापा चिया बगान लीज प्रकरणमा सर्वोच्चद्वारा सरकारसँग लिखित जवाब माग। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा शपथ ग्रहण। न्यायालय सुधारका लागि प्रशासनलाई बलियो बनाउने।
2: जीत दर्ता र दर्शितको सम्बन्धमा त्यसो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ।
1: प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा खर्च कम पाउने 2 अर्ब रूपियाँ बचत। काठमाण्डुका सुकुम्बासी बस्तीका विस्थापितलाई राहत र पुनर्स्थापना प्याकेज घोषणा। नदी किनारका परिवारलाई मासिक 15,000 अस्थायी बसोबास सहायता दिइने।
3: हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
1: अर्थ समितिद्वारा आगामी बजेट बारे विज्ञहरूसँग छलफल गर्ने निर्णय। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़। गाउँको विकासमा बजेट मौन।
4: तपाईँलाई थाहा भएन, गाउँमा भुइँ मान्छे छ। 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ?
1: र दक्षिण मध्य चीनमा भीषण बाढ़ी, कम्तीमा 10 जनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता जेठ 20 गतेदेखि हुने।
5: रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयन गर्नेदेखि शिक्षकहरू विभिन्न संगठनको नेता हुने कारणले सरकारी विद्यालयमा राजनीति अलि बढ़ी भएको आरोप आइरहन्छ। बालबालिकालाई राजनीतिको असर नपार्नु, सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन, अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाद्ने कार्य बन्द गरी गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड़ दिनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
6: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्ने हुनुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसेल कर विवादमा कानून अनुसार फौजदारी जरिवा वाना मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। उहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको, रिट दर्ता रोकिएको, आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
2: मुद्दाहरूको दर्शितको आदेश इत्यादिका रोकिएको हो कि भन्ने कुराहरू गर्नु भएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भनेर भन्दाखेरि चाहिँ रिट दर्ता र दर्शितको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफै नै स्वतन्त्र रहेको अवस्था छ। त्यस कारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ।
6: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने

0: प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका छ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा निच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाण्डु उपत्यकाका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजू गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। 5 भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
1: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजू गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सो भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
0: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 को बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित, स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकताले आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि, सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
2: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु। संयोगले अर्थमन्त्री बुढानीकरण स्कूलको प्रयोग एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छैन।
3: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
4: गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
5: अनुदान र ऋणको भेज अनुसारलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीज्यू, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र लोन यी सबैलाई एकै टोकरीमा राख्नु भएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
6: सिद्धान्त प्राथमिकता त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
0: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ़दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएनसँग कुरा गर्दै अर्थविज्ञ दिल्लीराज खनाल,
7: एउटा बजेट बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो आवश्यकता छ भन्ने मलाई लाग्छ।
8: बेरोजगारी बढेको छ, मध्य पूर्वको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन्। र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रे साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
7: तपाईँले एकदम एकदम एकदम कोष मूलको कुरा उठाउनु भयो। अब मैले त्यसैले पनि अनुत्पादक फजुल खर्च भनेको कारण त्यो यति धेरै छ, जुन ढंगले बेरोजगारी बढेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ भोलि गएर त अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ मालिका परीक्षा कि प्रतिवेदनले भनिहाल्छ जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला ठुला प्रोजेक्ट ल्याउनुहुन्छ जसको कुनै सम्भावना अध्ययनै भएको छैन। सधैँ अब यतिसम्म कि चाहिँ त्यो मालिका परीक्षकले पनि उल्लेख गरेको तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तर नगर्ने भन्नुहुन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ। छुटको पनि एउटा रेक कसरी छुट दिनुभएको कला दिनुभएको भन्ने रेकर्ड छ। यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्टोर्सनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ त्यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढङ्गले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
0: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने आयोजना अधुरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि थोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगम को स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब मागेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटेलले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नु भएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,00,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200 रूपियाँ उपलब्ध गराएको थियो। साझा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ। बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या।
9: झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेको चाहिँ ठूलो संख्या हो।
10: 1400 भन्दा बढ़ी बालबालिका प्रभावित। रिपोर्ट सँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला? सम्वाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस्। र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नवप्रवर्तन इमानदारीता र तत्परता मार्फत प्रहरी सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। बाँकी जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनामा बाँकीमा 2 महिनादेखि 59 महिना मुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो।
13: बाँकेको खजुरा गाउँपालिकामा 3,660 बालबालिका मध्ये 124 मध्यम र 26 जनामा गम्भीर कुपोषण देखिएको छ। आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी बताउनुहुन्छ।
14: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 जना आमा चाहिँ हामीले फेला पायौं। त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 जना आमा चाहिँ फेला पर्नुभयो।
13: डुडुवा गाउँपालिकामा 3,845 बालबालिका मध्ये 264 मध्यम र 80 जना गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी
15: जति हुन्छ सानोमा बिग्रिँदा हुन्छ, 2 वर्ष मुनि नै 80% वृद्धि मस्तिष्क विकासले भएको हामीले समयमा पत्ता लगाएर समयमा उपचार गर्नलाई।
13: राति सुनारीमा 4,706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नवबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक
16: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीलाई बच्चाको तौल अनुसारको त्यो दिन्छौ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनर्स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
13: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्मर सुनार।
9: केयर नेपाल र आईडी नेपालसँग साझेदारी गरेर बाँकी जिल्लाको 5 गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिरहेको छौं र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1,000 दिनका आमा र बच्चाको पोषण अवस्था सुधार गर्ने भन्ने छ। अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकति भयावह अवस्था नै हो। 20,400 बालबालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यसै गरी 1,100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
13: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सुनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू
17: सजन्य भनेर छोरा बुहारीले पनि अन्त बसेर पनि पोषण युक्त खानेकुरा फलफुलहरू हरेक कुराहरू चाहिँ बढी खुवाउने तर छोरी त अर्को घर जाने जात हो, यसले किन चाहिँ राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषण युक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ हाम्रो त्यो तथ्याङ्कले भेटा।
13: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ।
10: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने
18: बहुगुणी धान 1, बहुगुणी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। पश्चिमी नेपालको लागि सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरूभन्दा तुलनात्मक रूपमा सुक्खा सहन सक्छन्।
10: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञ संघको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
20: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
21: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
22: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँको डिजाइनको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पाइयो त्यतिमा पाइयो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
10: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
8: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला? नमस्कार, हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ। पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ। आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुभा।
18: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म 6 जात रिलिज गरेको छ। सुक्खा धान 1, सुक्खा धान 2, सुक्खा धान 3, सुक्खा 4,
23: नामै सुक्खा 1, नामै सुक्खा 3,
18: सुक्खा 5 र सुक्खा 6 छ। त्यसै गरी हामीसँग 2 अरू छन्, बहुगुणी धान 1, बहुगुणी धान 2। त्यसै गरी हामीसँग 1-2 अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन्, जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरूभन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ।
23: यहाँले भन्नुभएको सुक्खा 1-6 सम्म, त्यसपछि हर्दीनाथको कुरा गर्नुभयो, यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सक्नुहुन्छ कि?
18: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिन ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कम्पनीहरू छन्, सिड कम्पनीहरू, बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
23: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो भए?
18: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन्, ती शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिमा मगाइदिन सक्नुहुन्छ।
23: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो, अझ उत्पादन बढ्ने?
18: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान 3 देखिएको छ, मध्यम मसिनो किसिमको धान हो र सुक्खा 1-2 चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन, जबकि सुक्खा 3 मसिनो मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले सुक्खा 3 रोजेका छन्। त्यसै गरी अर्को चाहिँ सुक्खा धान 6 पनि हो, सुक्खा धान 6 चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
23: तराईको लागि धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो,
18: डुबान पनि सहने, हजुर। यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हरिनाथ 5 छ, हरिनाथ 2 छ, 3 छ, यिनीहरू 115-125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुक्खा सहन नसक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौँ। त्यसै गरी सर्जु 52 छ, सर्जु 52 चाहिँ मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्, थुप्रै बहुसंख्यक किसानहरूले सर्जु 52 लगाउने गर्छन्, त्यसले सुक्खा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ।
23: यसको उत्पादन समय अवधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
18: अहिलेको सुक्खाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौँ, बढी उत्पादन पाउन सक्छौँ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छन् होइन, जसले गर्दा उत्पादन पनि ह्रास, उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मारमा पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
23: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेग हेर्दाखेरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि, कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
18: एकदम राम्रो क्वेशन उठाउनु, कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भने त्यसको लागि पूर्वतिर तराई एक हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू 1-2-3 हुन सक्छन् होइन, 3 सबभन्दा राम्रो हो। त्यसै गरी प्रदेशको लागि हेर्नुहुन्छ भने हरिनाथ 5 हुन सक्छ, हरिनाथ 3 हुन सक्छन्, सुक्खा 3 छन्। पश्चिम तराईमा हेर्नुहुन्छ भने यो सर्जु 52, सुक्खा 3, बहुगुनी 2 यी जातहरू छन्। अलि उचाइमा जानुहुन्छ, 500 मिटरसम्म उचाइसम्म जानुहुन्छ, पहाडका केही भागहरू छ, त्यो ठाउँमा जाने हो भने हामीले के गर्छौँ भने घैया धानका जातहरू छान्न सक्छौँ।
23: बिउ त सुक्खा लगाउने तर बिउ नपाएर पनि अरू बिउ सर्न पनि बाध्यता पनि छ नि त किसानलाई। यहाँले भने जस्तै कृषि ज्ञान केन्द्रमै जाँदाखेरि अथवा कृषि शाखामा जाँदाखेरि पनि किसानहरूले नपाएको गुनासो गर्नुहुन्छ कि, त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
18: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौँ, टाढा स्केप भन्छौँ हामी होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। 3 किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स, ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप त्यही बुझ्ने भाषामै भन्दैछु, सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छु तराईमा, अनि श्रावणदेखि कार्तिक मनसिरसम्म धान पाक्छन्, 125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्, परम्परागत विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खाने पिउने पानीको पनि अभाव हुन सक्छ।
10: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ। र दक्षिण मध्य चीनमा भीषण बाढ़ी 10 जनाको मृत्यु हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाण्डुमा हुने भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 6 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो शङ्ख सभा 95.5 MHz
1: रेडियो शङ्खुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको हर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
3: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
3: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
3: सम्पर्क 98433-47-262,
2: 98-10-55-55-85
3: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
4: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
5: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
4: हाम्रो सेवाहरू
5: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295-60-580, 99-520-61-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
6: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
7: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
6: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
8: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
9: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
10: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
6: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
11: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
12: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताऊ, सभ्य समाज निर्माण गरौं।
13: नेपाल सरकार, विज्ञापन बोर्ड,
14: नेपाल विद्युत प्राधिकरण, भोजपुर तथा सङ्खुवा सभा खाँदबारी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना। यस आयोजन अन्तर्गत सङ्खुवा सभा जिल्ला सिलेसन गाउँपालिकाको वडा नम्बर 1 स्थित तिवाटार लोड सेन्टर, साटेकमा लोड सेन्टर, बेसिन्दा लोड सेन्टर, टेन्सोक लोड सेन्टर, याक्सीमा गोगले लोड सेन्टर र वडा नम्बर 3 स्थित शिवटोल लोड सेन्टर, यसमखटोल लोड सेन्टर र गोपेन लोड सेन्टर सम्म नवनिर्मित 11 KV 11,000 भोल्टको प्रसरण लाइन तथा उक्त लाइनमा जडान भएका ट्रान्सफर्मरहरू समेतमा यमित 2083 जेठ 5 गतेबाट विद्युत प्रवाह प्रसारण गरिने भएकोले विद्युत तार, पोल, ट्रान्सफर्मर, एसटी लगायत अन्य विद्युतीय संरचना नछोइदिनु हुन, साथै घरपालुवा जनावर जताभावी नछाड्नु हुन र लाइन छेउको रुख बाँस आदि काट्नु परेमा नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रलाई जानकारी गराएर मात्र गर्नु हुन। सर्वसाधारण सम्पूर्णमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ, अन्यथा यो सूचनालाई व्यवस्था गरी धनजनको क्षति भएमा नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने बेहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइन्छ। नोट माथि उल्लेखित क्षेत्रमा कहीँ कतै आगोको झिल्कक देखिएमा, लाइनबाट कुनै आवाज आएमा तथा रुख विरचना आएमा तत्काल 029560178 नम्बरमा फोन गरी जानकारी गराई सहयोग गरिदिनु हुन अनुरोध गर्दछौ। नेपाल विद्युत प्राधिकरण भोजपुर तथा संघको सभा वितरण केन्द्रको सेट कार्यालय टुम्लिङ।
15: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरको कर प्रिन्ट रुजु करको रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण दस्तुर लगायत अन्य कर सम्बन्धी विवरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, ब्याङ्क भौचर भर्न अघि सवारी कर तथा दस्तुर एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्नुहुन अनुरोध छ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
16: तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
14: मोतियाबिन्दु शल्यक्रिया सम्बन्धी सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संघ सभाको आयोजना तथा झापामेती आँखा अस्पताल बेतामुटको प्राविधिक सहयोगमा यही मिति 2083 साल जेठ 7 गते संघ सभाको खादबारीमा मेती आँखा अस्पताल बेतामुटको टोलीद्वारा फेको प्रविधिको माध्यमबाट मोतियाबिन्दु शल्यक्रिया शिविर सञ्चालन गरिने भएकोले सम्पूर्ण आँखाका बिरामीहरूलाई जानकारी गराउँदछौ। मिति यही मिति 2083 साल जेठ 7 गते, स्थान खादबारी नगरपालिका 1 संखुवा सभा। नोट यही मिति 2083 जेठ 9 गते र 10 गते धर्मदेवी आँखा उपचार केन्द्रमा गरिनेछ। जानकारीको लागि सम्पर्क नम्बर 98520607177, 98520607177। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।
17: आयो सबको घर घरमा।
18: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संघ सभा 95.5 MHz।
18: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
20: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: ल है अब काम डुब्यो जानुपर्छ।
1: उसो भए बिताउनु पर्ला है। ल है लिम्बुनी कान्छी सेवारो
2: सेवारो।
1: ल है मेरो लिम्बुनी कान्छी सेवारो।
3: लिम्बुनी को लिम्बुनी कसले घरमा लिम्बु भनेर म गर
4: बिचारा इट्स ओके म्यान।
5: ओहो आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
6: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला आउ हैजा टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
5: हैन छोरी यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
6: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: खुसीको खबर खुसीको खबर खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारका दिन वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दुको तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2082 साल चैत 21 गते शनिबार, 2083 साल वैशाख 5 गते शनिबार, 2083 साल वैशाख 19 गते शनिबार, 2083 साल जेठ 2 गते शनिबार। समय बिहान 7 बजेदेखि। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन 0295572067। मोबाइल 97655864। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
11: कर्मचारी आवश्यकता सम्बन्धी सूचना। यस शङ्ख सभा खासरीको भानुचोक नजिकै रहेको सिटी सेन्टरका लागि कर्मचारी आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले चाँडै सम्पर्क गर्नुहोस्। आवश्यकता बेकरी सेफ 2 जना, अलराउन्ड कुक 2 जना र वेटर 4 जनाका साथै मोमो मेकर 1 जना। आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूका लागि जानकारी गराउँदछौ। जानकारीका लागि सम्पर्क नम्बर 97629164 सिटी सेन्टर खासबरी नगरपालिका 1 भानुचोक शङ्ख सभा।
12: खादबारी नगरपालिका 1 वडा कार्यालयको सूचना। प्रस्तुत विषयमा खादबारी नगर कार्यपालिकाको मिति 2082/12/30 चलानी नम्बर 2748 प्राप्त पत्र अनुसार यस वडामा अनिवार्य सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्रा 1 नम्बरमा लागू भएको बेहोरा अवगत गराउँदै वडाबाट सेवा लिन आउनुहुने वडावासीहरूले देहाएका कागजात एक पटकको लागि सकलै अनिवार्य लिइ आउन हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ। तिरो घर जग्गा बहाल व्यवसाय आदिको कर तिर्नको लागि 1 जग्गा धनी प्रमाण पूर्जा, 2 जग्गा धनीको नेपाली नागरिकताको प्रमाणपत्र, 3 पक्की आरसीसी घर भए नक्सा पास प्रमाणपत्र, 4 बहाल करका लागि दुवै पक्षबीच भएका सम्झौता पत्र, 5 व्यवसाय दर्ता प्रमाणपत्र, 6 व्यक्तिगत संस्थागत पान नम्बर, 7 राष्ट्रिय परिचय पत्र नम्बर। नोट, सामाजिक सुरक्षा भत्ता लिइरहनु हुने लाभग्राहीहरूको बायोमेट्रिक गर्न बाँकी सबै लाभग्राहीहरूले यथाशीघ्र वडा कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध छ। खादबारी नगरपालिका 1 वडा कार्यालय।
13: Yeah!
2: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो किन नि, के भयो सन्चो भएन?
2: होइन यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
4: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
13: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
13: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
14: राष्ट्रको गौरव नेपालीको आवाज, आफ्नै पहिचान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।

0: डिभिजन वन कार्यालय सङ्खुवा सभाको सूचना। वन र रेलो लगाउने उपर हुने कानूनी सजाय। राष्ट्रिय वन सामुदायिक वन समितिमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा वन ऐन 2076 अनुसार कसुर जन्य अपराध हुनेछ र यस्तो कसुर गर्नेलाई सोही ऐनको दफा 50 उपदफा 4 अनुसार वनमा भएको प्राणी तथा रुख बिरुवा समेतको क्षतिको मूल्याङ्कन गरी सो बराबरको बिगो असुल गरेर 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुने कानूनी व्यवस्था भएको हुँदा सरकारवालाहरूमा जानकारीको लागि अनुरोध छ। डिभिजन वन कार्यालय सङ्खुवा सभा।
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
3: किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: एमसीएसए कम्प्युटर सेन्टर खाँदै

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएसई कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यूबेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 029561006 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर। आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगरको नागरिक सहायता कक्ष सञ्चालन सम्बन्धी जानकारी। आदरणीय सेवाग्राही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रवाह हुने सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिका लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्नुहुन अनुरोध छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नपरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकारी र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा मनोज कुमार शर्मा प्रधान न्यायाधीशमा नियुक्त संसदीय सुनवाईका क्रममा आफ्ना कार्ययोजना प्रस्तुत।
1: नेपालको संविधान प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ।
0: वरिष्ठताको रोलक्रम नपछ्याइकन अदालतको बागडोर सम्हाल्न लागेका प्रधान न्यायाधीशका सामु कस्ता चुनौती?
2: न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने, सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
0: अनि कंगोमा आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको डब्ल्यूएचओद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। इबोला भाइरसको संक्रमण फैलिएको कंगो गणतन्त्रमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 6 टन औषधि सहितका सामग्री पठाएको छ। डब्ल्यूएचओले मध्य अफ्रिकामा संक्रमण फैलन सक्ने भन्दै सावधानी अपनाउन भनेको छ। मानिसहरूमा परीक्षण र निगरानीलाई तीव्रता दिएका स्वास्थ्य कर्मीहरूका लागि पीपीई सहितका सामग्री पठाइएको छ। इबोलाबाट 100 मानिसहरू संक्रमित भएको र हालसम्म 130 जनाको मृत्यु भएको ठानिएको छ। बाक्लो शहरी क्षेत्रमा संक्रमण पाइएको विषयले चिन्ता बढ़ाएको विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानोम घेहब्रेयससले बताएका छन्। नैरोबीबाट बीबीसी संवाददाता थोमस मकवाना भन्छन्, यो प्रजातिको भाइरसका लागि कुनै खोप उपलब्ध छैन, तर संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफू विरूद्ध पक्राउ पूर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। आईसीसीले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई आईसीसी र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा दुई पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्य पूर्वको द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा बढ़ेको इन्धनको मूल्यका कारण भाउ बढ़ाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ़दै जाँदा भारतमा महँगी बढ़ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छोट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाई छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका दुईजना पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका दुईजना पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझ पखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
1: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधान वा न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकका मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
0: झन्डै दुई साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ तीनजनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
1: न्याय प्रशासनमा दुई किसिमबाट हुन्छ, एउटा सम्पादन र कुरा हुन्छ, न्यायिक सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यी हित दर्ता गरिने दर्पित गर्ने सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ, प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफ्नै चाहिँ त्यो कार्यलाई हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्नुहुन्छ र दर्ता गर्ने अदालतमा केही प्रक्रिया प्रयोग गर्नुभएकोमा चाहिँ मेरो केही टिप्पणी गर्नु छैन।
0: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
2: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठूलो चुनौती चाहिँ छ।
0: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर, यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
2: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको चाहिँ डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, 9 न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू 9 मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले वाच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
0: गराउँछ। आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ,
2: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
0: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ। अब त्यसो हुँदा उनी भन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ। अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ, अथवा होइन यसले त गतिरोध ल्याउने पो छाट्छ भन्ने लाग्छ तपाईँलाई?
2: त्यो सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन, तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई स्विफ्ट र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँकै बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको संकेतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
0: अनि अन्तिममा पूर्णमानजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च, नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला?
2: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारू रूप चल्छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग राम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई पनि आफ्नो ठाउँमा राखेर उसले अगाडि बढ्ने
0: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साखे। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
4: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकपुष्ट रूपमा प्रदान गर्ने, जोखिम मुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
0: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96,00,000 रूपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़िरहेको हिसाबमा प्रति मतदाता 263 रूपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये 1 जना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
5: कंगो गणतन्त्रका लागि विश्व स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोपबारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लण्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1,000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रूवाण्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कड़ाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रूवाण्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: This is the BBC. राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।

0: आज विक्रम सम्वत 2083 साल जेठ 6 गते बुधबार जेठ शुक्ल चतुर्थी 20 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: नेपाललाई ग्रे लिस्टमै गाह्रो भएपछि कालो सूचीमा पर्ने खतरा। प्रधान न्यायाधीश शर्माको कार्डमा 22,000 मुद्दा। सुकुम्बासी परिवारलाई मासिक 15,000 दिने सरकारको निर्णय। सरकारसँग सत्तापक्ष नै असन्तुष्ट। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको सिभिलमा भर्ना भएका बिरामीलाई दुई छाक निशुल्क खाना शीर्षकको शुभ समाचार।
0: सिभिल अस्पताल काठमाडौँले अस्पतालमा भर्ना भई उपचाररत बिरामीलाई दुई छाक खाना दिन शुरू गरेको छ। अस्पतालले जेठ 1 यो सेवा शुरू गरेको हो। शुरूमा दुई छाक खाना दिने र पछि खाजा पनि व्यवस्था गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डाक्टर मोहन चन्द्र रेग्मीले बताउनुभयो। यसअघि बिरामीले नै किनेर खाँदै आएका थिए। चालू आर्थिक वर्षमै बजेट शुरू भए पनि विभिन्न प्रक्रिया पूरा गर्दा ढिलो सेवा शुरू भएको निर्देशक रेग्मीले बताउनुभयो। रेग्मीका अनुसार यो सेवा दिनुअघि विभिन्न अस्पतालहरूको खानाको अध्ययन र अस्पतालको पोषण विज्ञको सुझाव अनुसार खानाका परिकारहरूको व्यवस्था गरिएको छ। यसअघि बिरामी आफैले किनेर खाँदा उनीहरूमा आवश्यक पोषण अपुग हुने गरेको र कतिपयलाई खानाका कारण स्वास्थ्यमा प्रतिकूल असर परेको स्थिति पनि थियो। अस्पतालले खानाको अवस्थाले बिरामीका लागि अनुकूल पोषण आपूर्ति हुने बताए। पोषणविदको निर्देशनमा मात्र बिरामीको खानामा पोषण समावेश हुने गरी व्यवस्था गरेका छौं उहाँले भन्नुभयो। अस्पतालले यो सेवाका लागि वार्षिक 1.5 करोड़ रूपियाँ बजेट विनियोजन गरेको थियो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: cooler, ceiling fan, stand fan, mixer र iron cooker मा exciting offer पाउनु होस्। हरेक ठण्डा दिनमा क्रम्पटनको मिक्सर र बम्पर लक ड्रामा माइडिया डबल डोर रेफ्रिजरेटर जित्ने मौका पनि नागरिकता मात्र भइपुग्छ। सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर। काठमाडौँमा

0: रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। नेपाललाई ग्रे लिस्टमै कारो कालो सूचीमा परे झन्नै खतरा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको एशिया पेसिफिक समूह एपीजीको टोलीले नेपालका सरकारवाला अधिकारीलाई भेट गरी ग्रे लिस्टमै सुधार गर्न नसकेका बुदाहरू सम्झाएको छ। ती बुदामा सुधार नगरे ग्रे लिस्टबाट बाहिरिनुको सट्टा कालो सूचीमा पर्ने जोखिम उनीहरूले औंल्याइदिएका छन्। एपीजीका उपकार्यकारी सचिव तथा प्रतिनिधि मण्डलका प्रमुख डेभिड स्यानन सहितको दुई सदस्य टोलीले अर्थमन्त्री सोडिम वागले तथा मन्त्रालयका उच्च अधिकारी नेपाल राष्ट्र बैंकका गवर्नर विश्व पौडेल तथा उच्च अधिकारी प्रहरी प्रमुख लगायत विभिन्न सरकारवालासँग भेटेर उनीहरूले काम गरिरहेका क्षेत्रमा समीक्षा गर्दै काम गर्न नसकिएको विषय औंल्याइदिएको हो। भेटघाटमा संलग्न छ जना भन्दा बढ़ी अधिकारीसँग गरेको कुराकानी अनुसार ग्रे लिस्टबाट बाहिरिनका लागि तय गरिएका कार्ययोजनामा उल्लेख भएका बुदाहरूमा धेरै प्रगति नभएकोतर्फ सचेत गराउँदै त्यसमा सुधार गर्न सुझाव दिएको छ। प्रगति भएका विषयहरूको प्रगति रिपोर्टिङ समेत सही तरिकाले गर्न नसकेकोमा उनीहरूको असन्तुष्टि रहेको सुनाइएको छ। त्यस्तै बैंक तथा वित्तीय क्षेत्र, सहकारीको नियमन, बैंकिङ कसुर, घर सरका कारोबार, बहुमूल्य धातुको कारोबार, भ्रष्टाचार, कर चली, मानव बेचबिखन तथा ओसार पसार, वातावरणीय तथा वन्यजन्तु अपराध, कम्पनी खड़ा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन, अनुसन्धान र अभियोजनको प्रगतिप्रति एपीजीको असन्तुष्टि देखिएको छ। टोलीले मंगलबार बिहानैदेखि विभिन्न सरकारवाला निकायहरूसँग भेटघाट तथा छलफल गरे थियो। नेपाल प्रहरी लगायत सुरक्षा निकाय संघको बैठकमा टोलीले ग्रे लिस्टबाट बाहिर निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकाले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ।
1: प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रधान न्यायाधीशमा नियुक्त मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारूकताका साथ अघि बढ़ाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ। प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उनको काँधमा यो जिम्मेवारी आएको हो। अहिले सर्वोच्च अदालतमा करिब 22,000 मुद्दा फैसलाको पर्खाईमा छन्। लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन नसकेका ती मुद्दालाई प्राथमिकताका साथ टुंगोमा पुर्याउने जिम्मेवारीमा शर्मा पुगेका छन्। सरकारले प्रधान न्यायाधीशमा सिफारिश गरेका शर्मालाई मंगलबार संसदीय सुनवाई समितिले अनुमोदन गरेको हो। अनुमोदन लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधान न्यायाधीशमा नियुक्त शर्माले पद तथा गोपनीयताको शपथ लिएर पद बहाली गरेका छन्। पद बहाली गरेपछि शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताएका छन्। बारको विरोध दिउँसै लालटिन जुलुस यससँगै खबर छ। नेपाल बार एसोसिएशनले न्यायालयमा सेटिङको अन्त्य गर्ने नाममा अर्को सेटिङको शुरू गर्नु शुभ संकेत नभएको जनाएको छ। एसोसिएशनले मंगलबार सर्वोच्च अदालत परिसरमा लालटिन जुलुस निकालेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नियुक्ति सिफारिश विरूद्धको रिट निवेदन दर्ता नगरेको भन्दै सर्वोच्चमा अर्को सेटिङ शुरू भएको आरोप लगाएको हो। बारमा अध्यक्ष विजय मिश्रले न्यायपालिकामा एउटा अवधि भएको व्यक्तिलाई नियुक्त नगरी अर्को लामो अवधि भएको व्यक्तिलाई छानेर नियुक्ति गर्नु नै सेटिङ भएको बताएका छन्। सर्वोच्च अदालत प्रांगणमा कानून व्यवसायीहरूले लालटिन बालेर शुरू गरेको विरोध प्रदर्शनका क्रममा बार अध्यक्ष मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रधान न्यायाधीशमा शर्माको सिफारिशले न्यायपालिकामा नयाँ खालको सेटिङ शुरू भएको उनको दावी थियो।
0: सुकुम्बासी परिवारलाई मासिक 15,000 शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। सरकारले उपत्यका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासी परिवारलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै सरकारले काठमाण्डु उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठक बैठकले सो निर्णय गरेको हो। बैठकले परिवारमा पाँचजनासम्म सदस्य भएमा 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएमा थप 2,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको हो। त्यसै गरी बैठकले वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालय र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता, स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने निर्णय समेत गरेको छ।
1: पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछाड्ने अडान नागरिक दैनिकमा खबर छ। पोखरा बस पार्कमा रहेका भूमिहीन सुकुम्बासीलाई घर टहरा छाड्न भन्दै पोखरा महानगरपालिकाले निकालेको 35 दिने सार्वजनिक सूचनाको म्याद सकिने लागेको छ। महानगरले पोखरामा बनेका अनधिकृत घर टहरा हटाउन भन्दै वैशाख पहिलो साता 35 दिने सूचना निकालेको थियो। यो सूचनाको म्याद यही जेठ 8 गते सकिँदैछ, तर पोखरा बस पार्कका भूमिहीन सुकुम्बासीले तत्काल वासस्थान नछाड्ने अडान लिएका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति बनाएर संघर्षका लागि तयार रहेका उनीहरू वैकल्पिक व्यवस्था नभएसम्म यो ठाउँ नछाड्ने अडानमा बसेका हुन्। म्याद सकिएको भोलिपल्ट जेठ 9 गतेबाट डुजर चल्ने हो कि भनेर त्रासमा रहेका उनीहरूलाई कास्कीका पुराना राजनीतिक दलहरूले आड भरोसा दिइरहेका छन्। पोखरा महानगरपालिकाले आयोजना गरेको सर्वदलीय छलफलमा समेत वैकल्पिक व्यवस्था नगरी भूमिहीन सुकुम्बासीलाई नहटाउन दवाब दिएका उनीहरूले सुकुम्बासीलाई आफै बस्ती नछाड्न भनिरहेका छन्। सरकार समितिका सहसंयोजक तथा अखिल नेपाल सुकुम्बासी संघ कास्कीका अध्यक्ष रमेश बयलकोटीले आफूहरू थातथलो छाडेर नजाने बताए।
0: सरकारसँग सत्तापक्षकै असन्तुष्टि शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको 3 महिना नपुग्दै सत्तापक्षबाटै असन्तुष्टिका स्वर सुनिन थालेका छन्। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा भएको आगामी आर्थिक वर्ष 83-84 बजेटका सिद्धान्त र नेतृत्व गरिरहेको दल रासोपाकी सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सांसद सिंहले अर्थमन्त्री नभए पनि बजेट विनियोजनमा छलफल हुनु परम्परा भत्काउने कुरा भएकाले सभामुखबाट रूलिङको माग गर्नुभएको छ। यस्तै उहाँले आफ्नो 20 वर्ष कार्यकालमा पहिलो पटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो। त्यस्तै सत्तारूढ दल रासोपाका सांसद जगदीश खरेलले प्रतिनिधि सभाको शून्य समयमा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले व्यवस्था गरेको भन्दै आपत्ति जनाउनु भएको छ। सांसद खरेलले सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआएको खण्डमा शून्य समयको औचित्य नरहने तर्क समेत गर्नुभयो। त्यस्तै सत्तारूढ दल रासोपाका सांसद देवराज पाठकले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गर्नुभएको छ।
1: रासायनिक मल किन्न कृषि मन्त्रालयको बजेट भन्दा बढ़ी रकम चाहिने शीर्षकमा अभियान दैनिक खबर लेख्छ। कृषि क्षेत्रको मेरुदण्ड मानिने रासायनिक मलको आपूर्ति र व्यवस्थापन पछिल्लो समय राज्यका लागि ठूलो आर्थिक चुनौती बन्दै गएको छ। पश्चिम एशियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अत्याधिक वृद्धि हुँदा यो अवस्था आएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशको वार्षिक 8 लाख मेट्रिक टन रासायनिक मलको माग धान्न र किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउन मात्रै करिब 80 अर्ब रूपियाँ बजेट आवश्यक पर्ने देखिएको छ। यो रकम कृषि मन्त्रालयले पाउने कुल वार्षिक बजेट भन्दा निकै बढ़ी हो। यो अवस्थाले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदानको भार धान्न सरकारलाई कठिन भइरहेको मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको भेटघाटमा श्रेष्ठले अहिलेको अन्तर्राष्ट्रिय बजार मूल्य र सरकारले किसानलाई दिइरहेको अनुदानको दरलाई यथावत राख्दा 8 लाख मेट्रिक टन मल खरिदका लागि 80 अर्ब रूपियाँ आवश्यक पर्ने बताए। विडम्बनापूर्ण अवस्था के छ भने कृषि मन्त्रालयको कुल वार्षिक बजेट नै 50 अर्ब रूपियाँ हाराहारीमा मात्रै छ। मन्त्रालयको पूरै बजेट मल खरिदमा खर्च गर्दा पनि माग अनुसारको आपूर्ति सुनिश्चित गर्न 30 अर्ब रूपियाँ अपुग हुने देखिन्छ। उनले भने यसले नेपालको कृषि नीति र अनुदान प्रणालीमा गम्भीर पुनरावलोकनको आवश्यकता रहेको औल्याएको छ। सरकारले किसानलाई उपलब्ध गराउने रासायनिक मलमा दिइने अनुदानको अंश विश्वमै उच्च मध्येको एक भएको उनको दावी छ।
0: त्यस्तै कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। 2073 कक्षा 1 भर्ना भएका बालबालिका गत चैतमा संचालित कक्षा 10 एसईमा सहभागी भए। त्यति बेला कक्षा 1 10,53,824 जना भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बालबालिकाले बीचैमा कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखाएको छ। कक्षा 1 भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 पढ़ाई पूरा गरे। एसई परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा 8 अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा 1 भर्ना भएका मध्ये 59% कक्षा 8 पूरा नगरेको देखाउँछ। 2073 कक्षा 1 भर्ना भएका मध्ये 2080 6,21,848 विद्यार्थी मात्र कक्षा 8 भर्ना भएको शिक्षा तथा मानव स्रोत केन्द्रको रिपोर्टले देखाएको छ। त्यस्तै 2073 5,30,176 छात्रा र 5,23,648 छात्र गरी 10,53,000 कक्षा 1 भर्ना भएका थिए। फ्ल्यास रिपोर्ट अनुसार त्यति बेलै शैक्षिक सत्रको अन्त्यसम्म कक्षामा रहेका विद्यार्थीको संख्या 9,27,993 जना थियो, अर्थात 1,25,831 जना विद्यार्थीले कक्षा 1 पूरा नगरी विद्यालय छाडेका थिए। तीमध्ये कतिपय विद्यार्थी 2074 पुनः भर्ना भएको केन्द्रले जनाएको छ।
1: देउवा दम्पतिलाई झिकाउन आदेश शीर्षकमा नागरिक दैनिकमा खबर छ। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री तथा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र डाक्टर आरजू राणालाई छलफलका लागि झिकाउन आदेश दिएको छ। पूर्व सभापति देउवाले आफू विरूद्ध पक्राउ पूर्जी जारी भएको भन्दै त्यसलाई रोक्न अन्तरिम आदेशको माग सहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमाथि प्रारम्भिक सुनवाई गर्दै न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त मुद्दालाई प्राथमिकताका साथ छलफलका लागि अगाडि बढ़ाउन आदेश दिएको हो। अन्तरिम आदेश दिनुअघि दुवै पक्षलाई छलफलका लागि झिकाउन समेत अदालतले भनेको छ। यसका लागि जेठ 11 गते पेशी तोकिएको छ। यससँगै पक्राउ अनुमति प्रक्रिया सम्बन्धी कानूनी वैधता र त्यसको आधारबारे सर्वोच्च अदालतमा विस्तृत छलफल हुने भएको छ।

0: यो नयाँ वर्षको अवसरमा सेनसेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा सियोर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालमा रेल सेवाको विकास र विस्तारका लागि एक वर्षमा